0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले बिना तयारी राष्ट्रिय आयुर्वेद तथा पञ्चकर्म कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। यी कार्यक्रमका लागि आगामी वर्षको लागि बजेट विनियोजन हुनुले कार्यक्रम अपूरो रूपमा सञ्चालन हुने देखिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
2: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीए को प्रस्ताव गरेको छ। चिनिया वाणिज्य उपमन्त्री यान दोङले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राखेका हुन्।
1: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकको बहुमतबाट विनियोजन विधेयक पारित भएको छ। बैठकबाट अर्थ विधेयक भने सर्वसम्मत पारित भएको थियो भने प्रदेश सार्वजनिक ऋण उठाउने सम्बन्धी विधेयक बहुमतबाट पारित भयो।
2: वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति लिएको जनाएको छ। विभागले अब प्रमाण पुगेका उजुरी फर्सेट नगरेसम्म सम्बन्धित म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति कार्यान्वयनमा ल्याएको हो।
1: तराई मधेसका विद्यार्थी अध्ययनका लागि शहर बजार रोज्न थालेपछि स्थानीय स्कूल सुनसान हुन थालेका छन्। 10 कक्षासम्म केही विद्यार्थी टिके पनि एसी दिएर प्लस टूका लागि शहर बजारको स्कूल रोज्न थालेका छन्। त्यसले गर्दा स्थानीय स्कूलमा प्लस टूमा विद्यार्थी निकै अभाव हुन थालेका छन्। मधेसका 8 जिल्लाका अवस्था त्यस्तै रहेका छन्।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
1: पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिने प्रमुख प्रवेशद्वार सागामा निर्माणाधीन अण्डरपासको भौतिक प्रगति करिब 95% पुगेको छ। मुख्य संरचना तथा पहुँच मार्ग निर्माण सम्पन्न भइसकेको छ भने अन्तिम चरणका बाँकी काम तीव्र गतिमा अघि बढ़िरहेका छन्। आयोजना सम्पन्न भएपछि अरणीको राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी साधनले लामो समयदेखि भोग्दै आएको ट्राफिक जामको समस्याले समेत राहत पाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेक अनुसार बुधबार शेयर बजार परिसूचक 30.09 अंकले घटेर 2621.59 अंकमा बन्द भएको छ।

0: 불러 쌍을 밖에서 보는 스팟 미스터 컵에서 디스폰 계속 맞다 비벼와 세호 भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसिया द्वन्द्व अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीको औचित्य समाप्त भएको बताएका छन्। उनले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहेको दावी गरेका छन्। नेटो शिखर सम्मेलनमा भाग लिन टर्किएको राजधानी अंकारा पुगेका ट्रम्पले यस्तो बताएका हुन्। नेटोका महासचिव मार्क रुटीले इरानमा अमेरिकाले पछिल्लो पटक गरेको आक्रमणको बचाव गर्दै उक्त आक्रमण जरूरी रहेको बताएका थिए।
3: अब खेल र खेलाड़ीका खबर। उत्तर अमेरिकामा जारी 23औं संस्करणको फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलका सम्पूर्ण खेलहरू सकिएसँगै क्वार्टर फाइनलको समीकरण पूर्ण रूपमा तयार भएको छ। बुधबार बिहान भएको अन्तिम खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेपछि अन्तिम आठमा पुग्ने सबै आठ टोलीको टुंगो लागेको हो। यसपटकको प्री क्वार्टर फाइनल चरण फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धात्मक र नाटकीय बन्यो, जसले विश्व फुटबलका कैयौं हस्तीहरूलाई आँसुसहित विदा गर्यो भने केही नयाँ टोलीहरूलाई इतिहास रच्ने अवसर दियो। यस विश्वकपको अन्तिम स्वरको चरण अप्रत्याशित नतिजाहरूले भरिपूर्ण रह्यो। कीर्तिमानी पाँच पटकको विश्व विजेता ब्राजिल 36 वर्षपछि पहिलो पटक क्वार्टर फाइनल पुग्न असफल रहँदै प्रतियोगिताबाट बाहिरियो। यसलाई वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर एर्लिङ हालाण्ड चम्किएको नर्वेले 2-1 स्तब्ध पारिदियो।
2: अब विचार तथा विश्लेषण। सड़क बढ़ाने उम्रावतीहरू शीर्षकमा डेडलाइन तराईमा चन्द्रकिशोरले कान्तिपुर दैनिकमा आफ्नो विचार लेखेका छन्। उम्रावतीहरूको झाडुले हरेक बिहान सड़क सफा गर्छ, तर त्यो झाडुको असली काम सायद सड़क बढार्नु मात्रै होइन, त्यसले हाम्रो दृष्टिमा जमेको धूलो पनि बढार्न खोजिरहेको हुन्छ। जबसम्म सफाई गर्ने हात असुरक्षित छन् तबसम्म शहरको सफाई अधुरो छ। जबसम्म श्रमलाई जातिसँग बाँधिन्छ तबसम्म लोकतन्त्र पनि अधुरो छ। देश कुनै शासकको टोलीले बन्दैन। वास्तवमा बिहान सबैभन्दा पहिले उठ्ने र सबैभन्दा अन्तिममा थाक्ने यिनै मानिसहरूले बनाउँछन् देश। आफ्नै जीवन किसारेर अरूको जीवनलाई सहज बनाइरहेका यिनै अदृश्य श्रमिक हुन् देश बनाउ उनीहरूलाई देख्न सक्नु नै सायद लोकतन्त्रलाई गहिरोसँग बुझ्न सिक्नु हो।
3: बीमा उत्थानका उपाय शीर्षकमा डाक्टर अनिल राज भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। पैसा भए ब्याङ्कमा राख्ने हो, बीमा गरेर अरूलाई किन पोस्ने? बीमाबारे आम जनमानसको धारणा यही नकारात्मक छ। बीमा गर्ने भनेको मरेपछि अरूले पाउने भन्दा पनि आफ्नो आर्थिक मजबूतीका लागि गर्ने हो। आफूसँग रहेको पैसा ब्याङ्कमा राख्दा हालको परिवेशमा 4.5% भन्दा कम ब्याज छ। त्यो पनि मुद्दती खातामा राख्दा वार्षिक पाइने हो, तर जीवन बीमा गर्दा तिरेको बीमा शुल्कको प्रत्येक वर्ष 8.5% बोनस दिने गरी जीवन बीमा लेख बजारमा आइरहेका छन्। यसले ग्राहकलाई के फाइदा हुन्छ भने आफू जीवित रहँदा तिरेको बीमा शुल्क र त्यसमा प्रत्येक वर्ष बोनस कम्पाउण्ड इन्ट्रेस्ट जस्तो हिसाब गरी बीमालिक समाप्त।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423018049।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 25 गते बिहिबार, जुलाई 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै।
1: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, चार अध्यादेश निष्क्रिय हुँदै। मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा, गत जेठ 17 गते संसदमा भएको घम्साघम्सीमा सांसद बाटीको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित।
0: बागलुङमा एचआईभी संक्रमण बढ़दो, बीपी राजमार्ग पुननिर्माणको काम तीव्र बन्दै। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्रमा उत्साह।
1: इरानसँगको युद्धविराम सम्झौता सकिएको, अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेपास्त्र उत्पादन गर्न अनुमति दिइने।
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त। अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन

0: जडान गरिएको हो। यसरी निस्किने पानीका कण हावामा आएसँगै बाफमा परिणत हुँदा वरपरको ताप सोसेर वातावरणलाई केही चिसो बनाउने काम गर्ने भएकाले सड़क पेटीमा हिँड्नेलाई शीतल प्रदान हुनेछ। यो प्रणाली महानगरपालिकाले ट्राफिक चोकदेखि जलजला चोक उत्तरतर्फ महालक्ष्मी ज्वेलरीसम्म सड़कको दुवैतर्फ पेटीमा जडान गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार यो प्रविधिले सम्पूर्ण शहरको तापक्रम घटाउने नभई पैदल यात्री हिँड्ने क्षेत्र, सार्वजनिक प्रतीक्षालय तथा बढ़ी भीड़भाड़ हुने स्थानमा केही डिग्रीसम्म चिसोपनको अनुभूति गराउन सक्ने बताउनु भएको छ। यो प्रविधि 10 लाख रूपियाँ लगानीमा जडान गरिएको हो। यसले 3 डिग्रीसम्म तापक्रम घटाउनुका साथै सड़कमा उड्ने धूलो कम गर्ने पनि बताइएको छ।
1: प्रतिनिधि सभामा जेठ 17 गते भएको घमसाघम्सी घटनाबारे गठन गरिएको जाँचबुक समितिले आफ्नो प्रतिवेदन सभामुख डोर प्रसाद अर्याललाई बुझाएको छ। समितिले संसद बैठकका क्रममा भएका गतिविधिको अध्ययन गरी आगामी दिनमा संसदलाई थप व्यवस्थित र मर्यादित बनाउन सुझाव समेत दिएको छ। प्रतिवेदन अनुसार घटनाका क्रममा ठूलो भौतिक क्षति भएको देखिएको छैन, तर संसदको मर्यादा विपरीत भएका केही गतिविधिको विवरण भने समेटिएको छ। बैठकका क्रममा डेस्कमाथि चढ़ेका तथा सभाकक्षभित्र भिडियो सम्वाद गरेका केही सांसदहरूको गतिविधि भिडियोका आधारमा उल्लेख गरिएको छ। समितिले प्रतिनिधि सभा नियमावली अनुसार सांसदलाई सचेत गराउने वा आवश्यक कार्यवाही गर्ने अधिकार सभामुखमै निहित रहेको उल्लेख गरेको छ। त्यसैले सम्बन्धित सांसदमाथि के गर्ने भन्ने निर्णय सभामुखले नै लिनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। प्रतिवेदनमा नेपाल प्रहरीले घटनापछि तयार पारेको मुचुल्काका विवरण पनि समावेश गरिएको छ। त्यसमा माइक खसालिएको, कुर्सी सारिएको लगायतका घटनाको विवरणमा उल्लेख रहेको छ।
0: यता अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीचमा विधान व्यवस्थापन समितिले एकै दिन 4 विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णायत पेश गरी पारित गरेर प्रतिवेदन सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिवेदन सभाले समेत सो विषय प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणीकरण गरेर आज नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रिय सभाका सचिव तुल बहादुर कडेलले राष्ट्रिय सभाको असार 25 गते अर्थात आज बैठकले 4 विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 गते र राष्ट्रिय सभामा वैशाख 28 गते 8 अध्यादेश पेश गरेको थियो। तीमध्ये प्रतिनिधि सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठाएको छ। संघीय संसद सचिवालयले भने असार 25 गते मध्याह 12:15 बस्ने बैठकमा 4 विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेश गरिने कार्यसूची तय गरेको छ। विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाय हुनुहुन्छ। समितिका सचिव झलक शर्मा सापकोटाले 4 विधेयक संसद सम्बन्धमा आन्तरिक तयारीका लागि हिजो समेत छलफल भएको र आज संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको हो। त्यस्तै अध्यादेश अन्तर्गत मसौदा सहितको प्रतिवेदन स्वीकृत गर्ने गरी बैठक राखिएको समेत जानकारी गराइएको छ। त्यस्तै सरकारले सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख 3 जारी गर्नुभएको 4 अध्यादेश निष्क्रिय हुँदैछन्। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 निष्क्रिय हुन लागेको हो। 4 अध्यादेश प्रतिस्थापन गर्ने विधेयक दुवै सभाबाट पारित नहुने भएपछि निष्क्रिय हुन लागेका हुन्।
1: सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठता क्रममा 36 नम्बरमा रहनुभएका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासनतर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहनुभएका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहनुभएका कार्की मुख्य सचिवमा नियुक्त हुनुभएको हो। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहनुभएका कार्कीलाई

0: मुख्य सचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैला बैला मचिएको छ। कार्यरत मुख्य सचिव सुमन राज अर्याल 58 वर्ष उमेर हदका कारण भोलि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। अर्याल गत मंगिर 8 गते मुख्य सचिवमा नियुक्त हुनुभएको थियो। उहाँ वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त हुनुभएको हो। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको हो। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
1: व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साहित बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साहित बनेको हो। निजी क्षेत्रका प्रतिनिधि मूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मूलकको अर्थतन्त्रलाई गति दिने नेतृत्वदायी भूमिका रहेको बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्नुभयो,

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रासोपा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
1: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त त्यो विधिसम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: बागलुङमा सिंचाई कुलो बनेपछि बाजो जग्गा हराभरा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मन्त्री परिषद निर्णय मुख्य सचिवमा कार्की शीर्षकमा खबर छ भने उपत्यका विकास प्राधिकरणमा साक्य नियुक्ति भएको खबर पनि प्रकाशित छ। त्यस्तै भन्सुनले अब हुँदैन सरूवा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने कर्मचारी आचार संहिता सार्वजनिक शीर्षकको अर्को खबर छ। कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रविधिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्रै जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै भित्रपृष्ठमा सिंचाई कुलो बनेपछि बाँझो जमीनमा खेती शीर्षकमा यो बागलुङको खबर प्रकाशित छ। बागलुङमा सिंचाईको पहुँच पुगेपछि किसानलाई राहत भएको छ। बागलुङ जिल्लाभर 6,944 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुगिसकेको छ। चालू आर्थिक वर्षमा मात्रै 80 हेक्टर सिंचाई योग्य जमीन थपिएको छ। चालू आर्थिक वर्षमा समेत 107 सिंचाईका योजना कार्यान्वयन भएपछि सिंचाई पहुँचमा वृद्धि भएको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिंचाई कुलो निर्माण भएपछि बाँझिन थालेको खेतीयोग्य जमीन समेत हराभरा हुन थालेको छ। कार्यालयका प्रशासकीय अधिकृत बाबु राम आचार्यका अनुसार चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि स्वीकृत भएका 114 योजना मध्ये 107 योजना कार्यान्वयन भएका छन् भने 7 योजना विभिन्न समस्याका कारण कार्यान्वयन हुन सकिरहेका छैनन्। त्यस्तै एचआईभी संक्रमित बढ़्यो शीर्षकमा अर्को खबर छ। गण्डकी प्रदेशमा लगभग एक वर्षको अवधिमा एचआईभी संक्रमितको संख्या 3,171 पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा 1,599 पुरूष र 1,515 महिला नियमित औषधि सेवन गरिरहेका छन्। तिनमा 15 वर्ष मुनिका 56 जना रहेका छन्। त्यस्तै 5 गर्भवती महिलामा संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमित संख्या कास्कीमा छ। कास्कीमा मात्र 1,600 29 जना एचआईभी संक्रमित छन् भने प्रादेशिक जनस्वास्थ्य सेवा गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाका अनुसार कोविड पछि विकास साझेदार संस्थाको सहयोगमा घटेका विकास साझेदारीको सहयोगमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू लागू गरिएको समेत बताउनु भएको छ। त्यस्तै गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर प्रकाशित छ भने संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकमा अर्को खबर छ। ठगी आरोपमा 12 पक्राउ शीर्षकको खबर पनि प्रकाशित छ।
0: आजको नयाँ पत्रिका दैनिकमा मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी शीर्षकमा खबर छापिएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच 17 असार 2081 भएको 7 बुधे सहमति अनुसार प्रदेश सरकारहरूको नेतृत्वमा पालो फेर्ने गृह कार्य शुरू भएको खबरमा उल्लेख छ। अन्तिम छलफलको तयारीमा दुई दलका नेतृत्व राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता 3.5 वर्षमै 28 मुख्यमन्त्री शीर्षकमा अर्को खबर पनि रहेको छ। 2069 निर्वाचनपछि 7 प्रदेशमा 28 मुख्यमन्त्री फेरिएका छन्। एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिएका समेत गरी 28 पुगेका हुन्। यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै घटानी नक्कली भूटानी शरणार्थी प्रकरण भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान हुँदै शीर्षकमा पहिलो पृष्ठमै खबर छापिएको छ। मंगलबार फैसला भएको नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढ़ेको छ। उनीहरू विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढ़ेको खबरमा उल्लेख रहेको छ। 3 दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर गेटामा शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति सेती र टिकापुरलाई मर्ज गरेर 300 शय्यामा चलाइने खबरमा उल्लेख रहेको छ। अर्को साता पदाधिकारी नियुक्तिको तयारी लगत्तै पदपूर्ति अगाडि बढ़ने खबरमा उल्लेख छ। त्यसै गरी औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा। म्याद गुज्रेका तथा गुज्रिन लागेका औषधि प्रतिस्थापन गर्नुपर्नेमा 2.91 करोड़ बराबरका औषधि फिर्ता नगरी हानि नोक्सानी पुर्याएको अख्तियारको ठहर रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा नखानाको टुंगो शीर्षकमा अर्को खबर रहेको छ। सरकारले 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्ने भन्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो जसले सुकुम्बासीहरूलाई आशा मारेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिनपछि प्रधानमन्त्रीले थाले संवाद, शुरूमै भेटे निजी क्षेत्र व्यवसायीसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग समेत छलफल गर्दै शीर्षकमा अर्को खबर रहेको छ। यो खबर एगे बन्जाडे र जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगर्नुभएका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको खबरमा उल्लेख रहेको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाजो सांसद विदुषी राणाले मिलाउनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संघीयताको जग हल्लाउने भएले संविधान संशोधनमा ध्रुवीकरण शीर्षकमा दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको खबर छ। संविधान संशोधनको वास्तविक एजेण्डा के हो? संघीयतालाई बलियो बनाउन खोजिएको हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कुनै पनि बेला आकस्मिक बाढ़ीको जोखिम शीर्षकमा नितु घलेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा हरिबहादुर लमजेलले धनकुटाबाट लेख्नु भएको खबर छ। संसदमा बाँदर व्यवस्थापन बारे बहस चलिरहँदा धनकुटा 9 बेल हराकी 70 वर्षीय नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य रहनु भएको खबरमा उल्लेख रहेको छ।
6: यहाँका बासिन्दाहरूको मुख्य खाद्यान्न बाली नै मकै हो। मकै फल्ने समयमा बाँदरको उपद्रव बढ़ने भएकाले किसानहरूले बाली जोगाउन निकै शास्ति बेहोर्नु परेको छ। पछिल्ला समय बाँदरले मकैलाई मात्रै होइन नगदे बाली समेतलाई दुःख दिन थालेको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको छ। उहाँले थप कुनै सम्झौता गर्ने इच्छा नरहेको समेत बताउनु भएको हो। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसपछि जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको प्रतिक्रिया दिनुभएको छ। यता मध्यपूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ़दो तनावप्रति भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलताप्रति ध्यानकर्षण समेत गराएको हो। भारतले यस क्षेत्रका अन्तर्राष्ट्रिय समुद्री मार्गहरूबाट आवाजात गर्ने व्यावसायिक जहाजहरूलाई पुनः निशाना बनाइनुले तनाव बढ़ाएको समेत बताएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई क्षेपास्त्र स्वदेशमा उत्पादन गर्ने अनुमति प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ। यसले रूसबाट भइरहेका ब्यालिस्टिक क्षेपास्त्र आक्रमणका विरूद्धमा युक्रेनको हवाई प्रतिरक्षा क्षमता बलियो बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। यो भनाई उहाँले अंकारामा आयोजित शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपतिलाई विषयमा बुझाइसकेको र छिटै उत्पादन हुने समेत दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
6: नेपाली राष्ट्रिय फुटबल पुरूष फुटबल टीमका प्रशिक्षक गुगली एल्मो एरोनाले हिजो राजीनामा दिनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि एरोनाले आफ्नो पद छोड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत एक सूचना लेख्दै फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अघि बढ़ाउन नसक्ने स्थिति आएको र त्यसैका कारण पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। नेपालले एरेनाको नेतृत्वमा एक खेल मात्रै खेलेको छ। पछिल्लो मार्च 26 तारीकमा नेपालले एसिया कप छनौट तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो। भियतनाममा भएको सो खेलमा नेपाल 1-0 पराजित भएको थियो। र अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले अर्जेन्टिना फुटबल संघ एएएफमाथि सम्पत्ति शुद्धिकरण कर छली र आर्थिक अनियमितताको आशंकामा प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार एएफए अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारबाट आएको करोड़ौं डलर अमेरिकी बैंकिङ प्रणाली मार्फत शंकास्पद रूपमा स्थानान्तरण भएको विषयमा अनुसन्धान भइरहेको छ। यसअघि अर्जेन्टिनामा पनि एएएफ र केही फुटबल क्लबमाथि कर छलीको आरोपमा छानबिन भएको थियो। यद्यपि एएएफले सबै आरोप अस्वीकार गर्दै आफ्ना सबै आर्थिक कारोबार कानून अनुसार भएको दावी गरेको छ।
2: विधानमै संसदीय दलका नेता हटाउन सक्ने प्रावधानले राष्ट्रसभाभित्र आन्तरिक तिक्तताको संशय, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: साझा खबरमा अब रासोपाको विधानमा संसदीय दलका नेता हटाउन सक्ने प्रावधानको प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पदमुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। के रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपा नेता गणेश पराजुलीसँग कुराकानी गरेका छौं।
1: विधान निर्माण गर्दै गर्दा विधिसम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत राष्ट्रपतिले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसदीय दलको नेताको मात्र कुरा गरिएको छैन त्यसमा। सभापति बन्नको लागि प्यारामिटर के हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताले यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसै सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला फिराइएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ त्यहाँ महाधिवेशन पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्ने जसरी अफवाह फैलाइएको छ, यो नै सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक हुन्छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन। त्यस कारण यो पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्भव पनि होइन र विधान निर्देशन भनेको पनि होइन।
2: तपाईँले अहिले भन्दै गरेको विषय फेरि अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो।
1: एकदमै विधान बन्दै गर्दाखेरि भएका प्रयोग गरेका कुराहरू हुन् यी सबै।
2: जस्तो अब अहिले राष्ट्रपतिले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला होइन, सबैले मान्नै पर्छ होला भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
1: होइन यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संसद दलको नेता कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिराखेको छ। सोही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै श्रीको संसद दलको नेताको विषयमा
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्। दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 501।

अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

AI TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भएपछि बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ गुड

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा,
2: सरकारले नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थालेका छन्। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र, राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी थालेका हुन्। यसअघि दुई पटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उनले मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका थिए। लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग वार्ता गरे। यस्तै आजका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाएकी थिइन्। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताइन्। प्रधानमन्त्रीका प्रमुख दुई एजेण्डा सुशासन र आर्थिक समृद्धि हो। पहिलो 100 दिनमा सुशासनका लागि थिति बसाने काम भइसकेको छ। यो अवधिमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई अनुसन्धान पक्राउ कार्यवाही भएका छन्। उनले भनिन्, अब सरकारले प्राथमिकता समृद्धि हो, समृद्धिको इन्जिन निजी क्षेत्र हो, यसकारण प्रधानमन्त्रीले निजी क्षेत्र भेट्न खोज्नु भएको हो। मैले सहजीकरण मात्र गरिदिएकी हुँ। भेटघाटको पहिलो दिन निजी क्षेत्रका छाता संगठनसँग भेटे पनि यो क्रम नियमित हुने र अरू विभिन्न क्षेत्रका प्रतिनिधिसँग पनि प्रधानमन्त्रीको भेट्ने कार्यक्रम रहेको उनले जानकारी दिन्। अबको केही दिन प्रधानमन्त्रीले नियमित रूपमा निजी क्षेत्रका विभिन्न संगठनसँग भेट्ने कार्यक्रम छ। निर्माण व्यवसायी, होटल, पर्यटन, सूचना प्रविधि, म्यानुफ्याक्चरिङ लगायत सबै क्षेत्रका मानिस भेट्नुहुन्छ उनले भनिन्। प्रधानमन्त्री शाहले अब कूटनीतिसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग संवादको शुरूआत थालेको उनको सचिवालयले पनि जानकारी दिएको छ। यसै क्रममा आजका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो भएको छलफलमा उद्योगका समस्या समाधान गर्न र लगानीको वातावरण बनाउन आग्रह गरेका छौं, व्यवसायका कुरा पहिले सुन्ने अनि मात्र थुन्ने व्यवस्था हुनुपर्ने विषय प्रधानमन्त्री समक्ष राखेको उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवालले बताएका छन्।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँको नयाँ बानेश्वर स्थित सिभिल अस्पतालको फार्मेसी शाखामा औषधि खरिद र व्यवस्थापनमा भ्रष्टाचार भएको दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अस्पतालका फार्मासिस्ट र स्टोर किपरको मिलेमतोमा 2,91,34,000 रूपियाँ भन्दा बढ़ी हिनामिना भएको दावीसहित अख्तियारले मुद्दा दायर गरेको हो। अस्पतालकी फार्मेसी युनिट इन्चार्ज दीपा ढुंगाना, फार्मेसी युनिट इन्चार्ज लवेन्द्र कुंवर, दिनेश पन्त र दीपक सापकोटालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ। त्यस्तै वरिष्ठ फार्मेसी एक विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज नेपाने र सन्दीप तिवारीलाई पनि विपक्षी बनाइएको छ। उनीहरू विरूद्ध 2,91,34,547 रूपियाँ बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सो अस्पतालमा औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा आपूर्ति नै नगरी बिल बिजक मात्र जारी गरेर रकम भुक्तानी गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा अस्पतालको स्टोर तथा भराङमा करोड़ौं मूल्यका औषधि म्याद गुज्रेर फालिएको अवस्थामा भेटिएको समेत छ। ता बमोजिम बिक्री नभएका र 4 महिना मात्र म्याद बाँकी रहेका औषधि आपूर्तिकर्ता फर्मलाई तुरन्त फिर्ता गरी शोध भर्ना लिन कार्यकारी निर्देशकले दिएको जिम्मेवारीलाई फार्मेसी शाखाले पूर्णत व्यवस्था गरेको पाइएको अख्तियारका प्रवक्ता सुरेश नेपानेले जानकारी दिए।
2: सरकारले शैक्षिक परामर्श, कन्सल्टेन्सी र विदेशी विश्वविद्यालयको सम्बन्धमा नेपालमा संचालित कलेजका लागि नयाँ मापदण्ड ल्याएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले शैक्षिक परामर्श, भाषा तथा चार कक्षा संचालन र व्यवस्थापन नियमावली 2083 र विदेशी विश्वविद्यालयको सम्बन्धमा शैक्षिक कार्यक्रम संचालन र नियमन नियमावली 2083 पारित गरेको हो। शैक्षिक कन्सल्टेन्सी र विदेशी सम्बन्धमा कलेजहरू शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाबाट सञ्चालन हुँदै आएका थिए। मन्त्री परिषदबाट पारित नियमावलीमा अनिवार्य धरोटी राख्नुपर्ने नवीकरण विद्यार्थीको तथ्याङ्क वार्षिक र आर्थिक प्रतिवेदन मन्त्रालयमा बुझाउनु पर्ने लगायत भौतिक पूर्वाधारको समेत मापदण्ड तय गरेको छ। नियमावली अनुसार अब कन्सल्टेन्सी स्थापना र शाखा सञ्चालन गर्नका लागि 25-25 लाख रूपियाँ धरौटी राख्नुपर्नेछ। हाल सञ्चालनमा रहेकाहरूले पनि नवीकरणका बेला धरौटी राख्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ। यसअघि निर्देशिकामा धरौटी सम्बन्धी व्यवस्था थिएन। त्यस्तै विदेशी कलेजका लागि 25-35 लाख रूपियाँसम्म धरौटी बुझाउनु पर्नेछ। यसअघि कोर्स अनुसार अधिकतम 30 लाखसम्म धरौटी लिन सक्ने व्यवस्था गरिएको थियो। स्नातकोत्तर तथा तहका लागि 25 लाख र स्नातक तहका लागि 35 लाख धरौटी राख्नुपर्नेछ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीमा भनिएको छ, एउटै तहको थप कार्यक्रमका लागि तोकेको धरौटीको आधा 50% थप रकम जम्मा गर्नुपर्नेछ। नेपालमा विदेशी सम्बन्धका 56 कलेज सञ्चालनमा छन्। विश्व वरियतामा 1000 भित्र रहेका विश्वविद्यालयको सम्बन्धमा मात्र नेपालमा कलेज सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। यो व्यवस्था निर्देशिकामा उल्लेख भए पनि लागू हुन सकेको छैन। नियमावली अनुसार टाइम्स हायर एजुकेशन वा क्यूएस र्याकिङको विश्व वरियतामा लगातार 5 वर्ष आवेदन दिएको हुनुपर्ने र न्यूनतम 1 पटक वरियतामा परेको हुनुपर्नेछ। हाल सञ्चालनमा रहेका 49 वटा कलेजले पनि 3 वर्षभित्र उक्त मापदण्ड पूरा गर्नुपर्ने मापदण्ड तोकिएको छ। नयाँ मापदण्ड अनुसार कलेजहरूले सम्बन्धित देश र नेपालको विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यूएए प्राप्त गरेको हुनुपर्छ। सञ्चालनमा रहेका कलेजले 3 वर्षभित्र र नयाँ अनुमति प्राप्त गर्ने कलेजले 5 वर्षभित्र क्यूएए प्राप्त नगरे स्वत रद्द हुने व्यवस्था नियमावलीमा गरिएको छ। कक्षा वा सेक्सनमा विद्यार्थी भर्ना र संख्या पनि तोकिएको छ। नयाँ मापदण्ड अनुसार एउटा कक्षामा अधिकतम 30 जना वा विश्वविद्यालयले तोके भन्दा बढ़ी विद्यार्थी भर्ना गर्न पाइने छैन। विश्वविद्यालयले सो भन्दा बढ़ी विद्यार्थी तोके पनि एउटा कोठामा 30 भन्दा बढ़ी विद्यार्थी राखेर पठन पाठन गराउन पाइने छैन। नियमावलीमा शैक्षिक क्यालेण्डर अनुसार एक शैक्षिक सत्रमा 2 पटक भन्दा बढ़ी विद्यार्थी भर्ना लिन नपाइने व्यवस्था गरिएको छ।
1: सत्तारूढ़ दलका सांसदको असन्तुष्टि र बजेटमा देखिएका असन्तुलन सच्याउने प्रतिबद्धता कोशी प्रदेश सरकारले जनाएपछि आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। बजेटमा समावेश गरिएका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरिएको भन्दै सत्तारूढ़ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोरी रहेको स्वीकार गर्दै आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले गत असार 1 गते 40.98 करोड़ रूपियाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। तर बजेट निर्माणका क्रममा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी रूपमा योजना छनौट गरी बजेट असन्तुलित बनाएको आरोप लागेको थियो। विवाद समाधानका लागि सरकारले सत्तारूढ़ दलका 6 जना सांसद सम्मिलित कार्यदल गठन गरेको थियो। कार्यदलको सिफारिशपछि मन्त्री लिङथेपले बजेट पारित अघि विवादित तथा असन्तुलित कार्यक्रममा आवश्यक संशोधन र सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा। सानीमा ब्याङ्क।

एनटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग.
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. विशेष अदालतले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप 5 दिन हिरासतमै राख्न अनुमति दिएको छ. सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई चौथो पटक 5 दिन म्याद थप भएको अदालतले जनाएको हो. अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र न्यायाधीश विदुर कोइरालाको इजलासबाट म्याद थप भएको आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ. सरकारले मुख्य सचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ. मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए. सुमनराज अरियाल 58 वर्षीय उमेर हदका कारण आजदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो. मुख्य सचिवमा नियुक्त भएका गोविन्द बहादुर कार्की भोजपुर जिल्लाका स्थायी बासिन्दा हुन्. 2053 सालमा सरकारी सेवामा प्रवेश गरेका कार्की 2081 भदौ 20 गते सचिवमा बढ़ुवा भएका थिए. संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ. समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन्. उनले काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्था गर्नु राज्यको प्राथमिक कर्तव्य भएको बताए. समितिले सम्बन्धित आयोजनाका प्रमुखसँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ. कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो.

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्ने वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: Red Bull, Babbal Energy.
2: Shiny Flu 197 ma, Ru 50 lakh ko bima. Tireko sampurna premium phirta. Surya Jyoti Sahi Plan.
3: Surya Jyoti Life Insurance, Jivan ko lagi

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: खान्दिउ डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेशमेन्ट पार्क न्यूट्रिशन मिट चिसो हरिस।
1: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईएल र स्वतन्त्र व्यापार सम्झौता एफटीएको प्रस्ताव गरेको छ। चिनिया वाणिज्य उपमन्त्री यान दोङले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा ती प्रस्ताव राखेका हुन्। उद्योग मन्त्रीसँग चिनिया उपमन्त्रीले एफटीएको प्रस्ताव गरेका छन्। सचिव उपाध्याय समक्ष भने बीआईए सम्झौता टुंग्याउने प्रस्ताव गरेका थिए। आफ्नो लगानी सुरक्षित गर्न र आफ्ना उत्पादनको बजार पहुँच बढ़ाउन चीनले यी दुई प्रस्ताव अघि सारेको अर्थ एक उच्च अधिकारीले बताए। सरकारसँग चिनिया व्यवसायी र लगानीकर्ताका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गर्नुपर्ने उपमन्त्री यानको आग्रह छ। एफटीएलाई पनि अघि बढ़ाउन पनि उनले प्रस्ताव गरेका छन्। सन् 1978 चीनले शुरू गरेको आर्थिक उदारीकरणको नीति र चीनका सफलताको कथाबाट नेपालले पाठ सिक्न सक्ने चिनिया उपमन्त्री यानको भनाइ छ। उदारीकरणको नीति अघि सारेसँगै चीनले 1978 पछि लगानीकर्ताहरूका लागि कर लगायत छूट दिएर लगानी प्रवर्धन गरेको उनले बताए। मन्त्री यानले एफटीएका लागि जोड़ दिएको उद्योग मन्त्रालयका एक अधिकारीले बताए। नेपाललाई यसको नाममा कुनै आपत्ति छ भने त्यसलाई परिवर्तन गर्न पनि तयार छ। उपमन्त्री यानको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, नेपाल र चीनबीच हुने उच्चस्तरीय भ्रमण र बैठकहरूमा एफटीए सधैँ कार्यसूचीमा रहँदै आएको छ। डिसेम्बर 2024 नेपाल र चीनबीच हस्ताक्षर गरिएको बेल्ट एण्ड रोड कोअपरेशनको पुनरावलोकन गरिएको ढाँचाको पाठमा पनि सो विषय उल्लेख गरिएको थियो। ती अधिकारीका अनुसार मन्त्री गौरी कुमारीले चीनिया पक्षसँग कुनै प्रति जनाइनन्। नेपालले एफटीएको फाइदा र बेफाइदाबारे अध्ययन गर्ने र अध्ययन पूरा भएपछि चीनलाई जवाब दिने बताएको छन्। मार्च 2016 चीनको वाणिज्य मन्त्रालय र नेपालको वाणिज्य मन्त्रालयबीच चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको संयुक्त सम्भाव्यता अध्ययन शुरू गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। तत्कालीन वाणिज्य मन्त्री दीपक बोहराको भ्रमणका क्रममा दुवै पक्षले साझा चासोका विषयमा यथासक्य चाँडो विस्तृत अध्ययन गर्न एक कार्यदल गठन गर्ने सहमति गरेका थिए। सोही भ्रमणका क्रममा दुवै पक्षले नेपाल चीन स्वतन्त्र व्यापार क्षेत्रको निर्माण कार्यलाई अघि बढ़ाउने सहमति पनि भएको थियो। सन् 2016 प्रारम्भिक अध्ययन पनि भएको थियो, तर नेपालले बढ़दो व्यापार घाटा र अनुगमन बारेको चुनौतीलाई लिएर चिन्ता व्यक्त गरेको थियो। सन् 2017 हस्ताक्षर गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभको पहिलो सम्झौतामा एफटीएको योजना प्रस्ताव गरिए पनि नेपालको जोड़बलमा त्यसलाई हटाइएको थियो। हामीले सन् 2016 प्रारम्भिक अध्ययन गरेका थियौं, तर दुई देशको आर्थिक आकारमा रहेको असन्तुलनका कारण हामीले त्यो योजनालाई पछि हटायौं। उद्योग मन्त्रालयका ती अधिकारीले भने, एफटीएमा नेपाल भारत वाणिज्य सन्धि अनुरूपकै प्रावधान राख्नुपर्ने विज्ञहरूले राय दिएका छनृ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेनाले इरानमा बमबारी गर्दै नयाँ आक्रमण शुरू गरेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता खारेज भएको घोषणाको केही घण्टापछि नै अमेरिकी सेनाले हमला गर्न शुरू गरेको हो। सो हमलाको उद्देश्य हर्मुजको महत्वपूर्ण जलमार्ग यातायातका लागि खुल्ला राख्नु भएको अमेरिकी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो पछिल्लो आक्रमण तेहरानले अमेरिकाको 3 कार्गो जहाजमा हमला गरेपछिको प्रतिक्रियामा शुरू भएको हो। राष्ट्रपति ट्रम्पले सम्झौता अन्त्यसँगै इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न दिने निर्णय समेत फिर्ता गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमानका सेनाले इरान विरूद्ध मंगलबारभन्दा हिजो ठूलो बमबारी गरेको जनाएको छ। यता अमेरिकाले अन्तरिम सम्झौताको खारेज गरेपछि इरानले भने त्यसको निन्दा गरेको छ। अमेरिकी आक्रमणको प्रतिक्रिया स्वरूप इरानले भने कुवेत र बहराइनमा भएका अमेरिकी सैन्य आधार क्षेत्रहरूमा लक्षित गरी बमबारी समेत गरेको जनाएको छ। यो सँगै पश्चिम एसियामा फेरि द्वन्द चर्किएको छ। अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइट्स गुड।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त रूपमा आयोजनामा जारी विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणमा नयाँ शक्तिको उदय, अप्रत्याशित नतिजा र विवादास्पद निर्णयको श्रृंखला देखिएको छ। विश्वकप फुटबलमा शक्तिशाली रहेका तथा स्थापित भएका देशलाई चुनौती दिँदै नयाँ टोलीले प्रतियोगितालाई रोमाञ्चक बनाएका छन्।
5: क्वार्टर फाइनल पुग्ने टोलीहरूको सूची हेर्दा यसपटक विश्व फुटबलको शक्ति सन्तुलन बदलिँदै गएको देख्न सकिन्छ। विश्वकपको क्वार्टर फाइनल समीकरण अनुसार अन्तिम आठमा फ्रान्स, स्पेन, बेल्जियम, इंग्ल्याण्ड र अर्जेन्टिना जस्ता स्थापित टोलीसँगै मोरक्को, नर्वे र स्विजरल्याण्डले स्थान बनाएका छन्। विशेष गरी नर्वे र मोरक्को उपस्थितिले यस संस्करणलाई अझ रोचक बनाएको छ। यही विश्वकपबाट पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्राको अन्त्य भएको छ। रोनाल्डोले यो विश्वकप आफ्नो अन्त्यम हुने पुष्टि गरिसकेका थिए। राउण्ड अफ 32 स्पेनसँग 1-0 पराजित भएपछि रोनाल्डो र उनी नेतृत्वको पोर्चुगलको विश्वकप यात्रा सकिएको हो। व्यक्तिगत रूपमा रोनाल्डोले आफ्नो करियरको अन्तिम खेल स्पेन विरूद्ध खेलेका छन्। 2 दशक भन्दा बढ़ी समय विश्व फुटबलमा प्रभुत्व जमाएका रोनाल्डो अन्तिम खेलमा भावुक समेत बनेका थिए। अहिलेसम्म विश्वकपको उपाधि उचाल्न नसके पनि विश्वभर आफ्नो छवि स्थापित गरेका रोनाल्डोको उपाधि जिताउने सपना पनि स्पेन विरूद्धको खेल गुमाएपछि सकिएको छ। रोनाल्डोसँगै क्रोएसियाका समकालीन फुटबल खेलाड़ी लुका मोड्रिजले पनि विश्वकप फुटबलको अन्तिम खेल खेलेका छन्। संयोगवश रोनाल्डो र मोड्रिज बीच राउण्ड अफ 32 खेलमा अन्तिम पटक भेट भएको थियो। सोक्रममा क्रोएसिया 2-1 घर फर्किएको हो। ब्राजिलका स्टार नेमारका लागि पनि यो विश्वकप अन्तर्राष्ट्रिय फुटबलको एउटा युगको अन्त्यका रूपमा हेरिएको छ। प्रतियोगिता भरि आएका विभिन्न रिपोर्टहरूमा उनको यो अन्तिम विश्वकप तथा अन्तर्राष्ट्रिय यात्राको समापनको संकेतका रूपमा व्याख्या गरिएको छ। केही समय यता राष्ट्रिय टोलीमा नअटाएका नेमार यही विश्वकपका लागि भने टोलीमा समावेश भएका थिए। यद्यपि उनले प्रारम्भिक चरणका केही खेल गुमाएका थिए। 5 पटकको विश्व विजेता ब्राजिल पनि आगामी यात्राका लागि रोकिएको छ। ब्राजिलको पराजयलाई अहिले विश्वकपको सबैभन्दा ठूलो उलटफेर मध्ये एकका रूपमा व्याख्या भइरहेको छ। उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिल अन्तिम 16 नर्वेसँग 2-1 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो। यता भिनिसियस जुनियर, नेमार जस्ता स्टार खेलाड़ी रहेको टोली ब्राजिललाई रोकेर इतिहास बनाएको नर्वेको जितलाई यस संस्करणकै सबैभन्दा रोचक खेलका रूपमा लिइएको छ। विश्वकप फुटबलमा लामो समयपछि पुनरागमन गरेको नर्वेलाई अहिलेको प्रदर्शनका आधारमा उपाधिको दावेदार मध्येको एक टोलीका रूपमा विश्लेषण भइरहेको छ। नर्वेका कप्तान एवं स्टार खेलाड़ी एर्लिङ हलान्डको खेल कौशल र शैलीको उत्तिकै चर्चा भइरहेको छ। अर्कोतर्फ जर्मनीको यात्रा पनि निकै निराशाजनक रह्यो। परम्परागत फुटबल महाशक्ति जर्मनी राउण्ड अफ 32 पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। पछिल्ला केही विश्वकपमा जर्मनीले निरन्तर अपेक्षा अनुसार प्रदर्शन गर्न नसकिरहेको चर्चा फेरि एकपटक चुलिएको छ। विश्वकपको प्रारम्भिक चरणबाट आफ्नो टोली बाहिरिएपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागल्समानले पद छाडेका छन्। जर्मन फुटबल संघले 38 वर्ष नागल्समानले वरिष्ठ पदाधिकारीहरूसँगको छलफलपछि पद छाडेको जनाएको हो। सन् 2028 युरोपियन च्याम्पियनशीपसम्मको सम्झौतामा रहेका नागल्समानले जर्मनी पाराग्वेसँग विश्वकप नकआउट चरणमा पेनाल्टी सुटआउटमा 4-3 पराजित भएपछि जिम्मेवारी छाडेका हुन्। यता नेदरल्याण्डसलाई हराउँदै मोरक्कोले पनि आफ्नो ऐतिहासिक प्रदर्शनलाई निरन्तरता राखेको छ। पेनाल्टी सुटआउट मार्फत नेदरल्याण्डसलाई पराजित गरेको मोरक्कोले यसअघि क्यानाडालाई पनि हराएको थियो। सन् 2022 विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास बनाएको मोरक्कोले यसपटक पनि लगातार दोस्रो पटक क्वार्टर फाइनलमा स्थान बनाउँदै आफूलाई पुनः स्थापित गराउने अवसर बनाएको छ। यसैबीच पछिल्लो पटक क्वार्टर फाइनल प्रवेशका लागि भएको राउण्ड अफ 16 खेलमा अर्जेन्टिना र इजिप्टबीचको खेल भने केही विवादित बन्न पुगेको छ। इजिप्टले अन्तिम समयमा सम्हालिन नसक्दा 2-0 अग्रतालाई पछ्याउँदै अर्जेन्टिनाले अन्तत 3-2 गोलको जित निकाल्यो। यसबीचमा फ्रान्सेली मूलका रेफ्रीको निर्णयलाई लिएर विवाद भएको छ। भिडियो असिस्टेन्ट रेफ्री अर्थात VAR मार्फत इजिप्टको एउटा गोल रद्द गरिनु, पेनाल्टीको माग अस्वीकार हुनु तथा अर्जेन्टिनाको निर्णायक गोल भएको समयलाई लिएर इजिप्टले गम्भीर असन्तुष्टि जनाएको छ। इजिप्टका मुख्य प्रशासकले खेलका दौरान खेल अधिकारीहरूले अर्जेन्टिनालाई फाइदा पुग्ने गरी निर्णय गरेको आरोप समेत लगाएका छन्। अब प्रतियोगिताका बाँकी खेल समेत नहेर्ने उनको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मुख्य प्रशिक्षकको अभिव्यक्तिले विश्व फुटबलमा रेफ्रीको निष्पक्षता र VAR प्रविधिको प्रयोगलाई लिएर बहस समेत हुन थालेको छ। यस घटनापछि सामाजिक सञ्जालमा पनि धेरैले पक्ष विपक्षमा आफ्ना धारणा र तर्क राखिरहेका छन्। धेरै समर्थकहरूले अर्जेन्टिना र लियोनल मेस्सीप्रति पक्षपात भएको दावी गर्दै फिफामाथि प्रश्न उठाएका छन्। विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको टापु राष्ट्र केप भर्डेको प्रदर्शनलाई लिएर धेरै प्रशंसा भइरहेका छन्। समूह चरणमा अपराजित रहँदै केप भर्डेले राउण्ड अफ 32 खेलमा अर्जेन्टिनासँग भने 3-2 नतिजा बेहोरेको थियो। खेलमा पराजित भए पनि सो टोलीले धेरै पक्षमा आफ्नो जित निश्चित गरेको छ। सो टोलीका 40 गोलरक्षक भोजिन हाले सामाजिक सञ्जाल मार्फत विश्वभरबाट अप्रत्याशित समर्थन पाएका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
3: कान्तिपुर सविस्तार।
2: कान्तिपुर डायरीमा अब मौसम सम्बन्धी जानकारी। आज देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम भने 30 डिग्री सेल्सियस पुग्नेछ।

0: हजुर सबको मन छुन, सबको मन छुन।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू:
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुती गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा:
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98425541।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-525-55-768 98-525-55-768।
5: साथै 98-525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029-561-165, 98-421-5254, 98-421-26987 र 98-520-51906।

0: hekeng yamu la ori hekeng. Ainan thosa usurbanu ningwa kebakpa banking lalabu fokum. Muktinath Vikas Bank tensha aplungo choguga. Muktinath Vikas Bank. Tensha bank omen bank tensha o ketmapong.
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ

0: भिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
1: र 9819376775।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9861539444
6: र 0295901155।
8: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
9: 9010555580
3: र वाट्सएप नम्बर 9552028646।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू,
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 9952160580 र 9941108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर।

0: हाजारी एक संघुआ सभा
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
0: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800902062

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्.
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा.
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ.
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ.
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा.
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली.
1: सम्पर्क 029140084 र 98040045827.
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर. तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ. खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ. यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ. खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म. याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ. आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ. फोन नम्बर 0295752067, मोबाइल 97438640084.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 98520 29 47, 98000902062.
5: ओहो लु, नमस्कार है सर. ओहो लु, नमस्कार है सर. नमस्कार. अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला.
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
5: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट,
8: कोट अफिसियल सुट निजामती ड्रेस का साथै स्कूल कलेज को युनिफर्महरू पनि पाइन्छ।
7: खटाल टेलरिङ सेन्टर खान्दारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन खटाल 9865349444
7: र 0295901155।
9: मोर स्टाइल मोर डिजाइन खटाल टेलर्स।
10: नमस्कार वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्नु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
19: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
20: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
21: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9520519906।

0: digital ne patrak ma anige hekeng yam mo la ori hekyang ainan thosa usurganu ningwa ke bakpa banking la labu khokum muktinath vikas bank re tencha aplungo choguga muktinath vikas bank tencha bank omen bank tencha o get mapong
1: ayo sabko ghar ghar ma
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा
3: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.

0: काट्ने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र वाट्सएप नम्बर 98520286646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
2: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू:
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98520161580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक समूह सभा।

देवकी नन्दनाय च नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्षमा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष प्रणीत लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बाह्र राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छु। कार्यक्रम ज्योतिष दर्पण नेपालका यतिखेर विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा तपाईँ सुनिरहनु भएको छ। प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग सम्पर्कमा रहनको लागि तपाईँ फोन गर्न सक्नुहुनेछ 9845-97658 र 9812-73-601 सिधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुन्छ। म कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल रहेको छ। आज असार हो। असारको आज 25 गते भइसकेको छ। आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 9 तारिक नेपाल सम्मत 1146 रहेको छ। तछलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु छ। आषाढ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा नवमी तिथि रहेको छ। आजको नवमी तिथि जम्मा 1:26 छ। बिहान 5:50 तदउपरान्त भने दशमी तिथि भनेको यतिखेर दशमी प्रारम्भ भइसकेको छ। अश्विनी नक्षत्र 15:02 दिनको 11:17 शुभयोग 5:26 भवकरण 29:03 आज आनन्द युगमा मानस युग रहेको छ। आजको दिन मानको समय 34:22 बिहान सूर्योदय 5:16 जाँदा भयो। साँझ सूर्यास्त 7:01 जाँदा रहनेछ। अब पालो आजका ग्रह गोचर कसरी अवस्थित छन् आकाशीय अन्तरिक्षमा, खगोल शास्त्र अनुसार यो ज्योतिषीय गणनामा आजको ग्रह गोचर कसरी घुमिरहेका छन् भन्ने कुरामा हामी ध्यान आकर्षण गराउँछौ। सूर्य मिथुन राशिमा छन्, चन्द्रमा यतिखेर मेष राशिमा रहेका छन् भने आजको चन्द्रमा पूरा दिन मेष राशिमा रहनेछन्। त्यस्तै गरेर मंगल वृष राशिमा रहेका छन् भने बुध मिथुन राशिमा छन्, बृहस्पति कर्क राशिमा छन् भने शनि ग्रह माफ गर्नुहोला शुक्र ग्रह सिंह राशिमा छन्, शनि मीन राशिमा र शुक्र र शनिको अवस्था सँगसँगै राहु कुम्भ राशिमा, केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन् दिनहरू, आजको राशि तपाईँको लागि कसरी व्यतीत रहनेछ भन्ने कुरामा भर पर्छ। आजको राशि तपाईँको यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिनमा सफल हुने खालको योग देखिन्छ। कार्य सम्पादनको लागि सहज हुनेछ र दाजुभाइसँगको सम्बन्ध सुधार्छ। लग्नमा चन्द्रमा मित्र गृहीको हो, राम्रो भन्न सकिने योग रहेको छ। उन्नति राम्रो नहोला, अलिकति रिस डाहा र ईर्ष्या बढ़ी हुन सक्ने सम्भावना भएकाले विशेष सावधानीका साथ अगाडि बढ़नु राम्रो हुन्छ। मानसिक तनाव पनि अलिकति वृद्धि रहन सक्ने भएकाले भगवत चिन्तनमा मन लगाउनु भयो भने तपाईँको दिन भने शुभ रहन सक्ने योग छ। मिथुन राशि हुनेको लागि लामो दूरीको यात्राहरूमा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाटको साथसाथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट सहज हुँदा मन

0: भने प्रसन्न रहने राजमिथुनलाई संकेत देख्न सकिन्छ। कृषि पशु रोपाईबाट मनज्ञ धनार्जन गर्न सकिन्छ। आर्थिक हिसाबमा आज प्रसन्न रहने दिन हो। लग्नमा बृहस्पति उच्च, आजको चन्द्रमाको पनि सकारात्मक ऊर्जा प्राप्त। आजको दिन तपाईँको लागि राम्रो छ। अचानक साधु सन्तहरू अथवा अतिथिहरूको आगमन रहँदा मन भने हर्षित रहने योग राशिबाट संकेत देखिएको छ। कर्कट राशिको लागि लामो दूरीको यात्रामा अलि असहज वातावरणको योग छ। भनेको विदेशतिरको यात्रा गर्दै हुनुहुन्छ भने विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु तपाईँको लागि राम्रो देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहने योग छ। आजको दिनमा तपाईँको लागि सहज हुने राशि सिंह राशिबाट संकेतहरू ग्रहमा देख्न सकिन्छ। कन्या राशि हुनेको लागि दैनिकी कामबाट सकारात्मक ऊर्जा आउने खालको योग रहेको छ। मन तपाईँको लागि प्रसन्न रहनेछ भने आटेका ताकेका कामहरूबाट पनि सकारात्मक हुने योग रहेको छ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: राशिफलमा तुला राशिको लागि आजको दिनमा ज्ञान वृद्धिको योग रहेको छ। सफलता राम्रो छ। प्रेममा सफलता। यात्रा आजको लागि सुखद बन्दै जाने योग रहेको छ। सरकारी चाकरीमा पदवृद्धिको सम्भावना राम्रो छ। मन हर्षित रहनेछ। मन हर्षितका साथसाथमा तपाईँको लागि कार्य सम्पादनमा धेरै सहज। लामो दूरीको यात्राहरूमा पनि सहज हुने खालका योगहरू छन् भने इष्टमित्रहरूले साथ दिन सक्छन्। वृश्चिक राशिको छैटौं ग्रह भएकाले अलि स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। खानपिनले गर्दा औषधि मूल्यमा धन खर्च भने वृद्धि रहन सक्ने योग छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि रहनेछ। आटेका थाकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। लामो दूरीको यात्राहरूबाट सहज आजको राशिमा संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू देख्न सकिएको छ। इष्टमित्रहरूले साथ दिने योग छन्। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू पनि बन्दै जान सक्ने योग छ। धनस्थानमा रहेको राहुले अलि एकोरोपन बढी जिद्दी स्वभाव हुन सक्ने भएकाले सावधानी अपनाउँदै भगवानको नाम स्मरण गर्दै अगाडि बढ्नु भयो भने शुभ हुन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग र सम्भावनाको योगहरू आजको लागि राम्रो देख्न सकिन्छ। मान सम्बन्धी अलिकति आघात पुग्न सक्छ। तपाईँको कुनै पनि प्रतिष्ठाहरूमा आशा हुने खालका कार्य शत्रु पक्षबाट हुन सक्छ। सावधानी अपनाउँदै अगाडि बढ्नु भयो भने दिन राम्रो हुन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। मान सम्मानमा वृद्धि। धनस्थानको चन्द्रमाले वाणिज्य कर्ममा सकारात्मक ऊर्जा दिने योग पनि रहेको छ भने मान सम्मानमा पनि वृद्धि रहने योग आजको राशिबाट संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। कार्यक्रममा तपाईँलाई देखेर प्रस्तुत गरे तपाईँका राशिफलहरू। अब तपाईँको राशिफल सँगसँगै तपाईँका जिज्ञासाहरू पनि छन्। धेरै जिज्ञासाहरू त हामीलाई हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि पठाउन सक्नुहुनेछ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारी र विशेष गरी तपाईँसँग चर्चा र परिचर्चाहरू भने गर्ने भइरहेको छ है। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका जानकारीको लागि दुईटा नम्बरमा उपस्थित भएका छौं। हामीसँग सम्पर्कमा आउन सक्नुहुन्छ तपाईँ दुईटा नम्बरबाट, अथवा हाम्रो पात्रो एप्लिकेशनबाट तपाईँ सनातन रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ भने विशेष जिज्ञासाहरू चाहिँ राख्न सक्नुहुन्छ है। चिना हेर्न चाहिँ आज फोनबाटै हो होइन, विशेष महत्वपूर्ण कुराहरूको जानकारी लिन छ भने चाहिँ सम्पर्कमा रहन सक्नुहुनेछ, किनभने हामी त्यहाँबाट पनि तपाईँलाई नियालिरहेका हुन्छौं कि हामीलाई कार्यक्रममा कसले सुनिरहेको छ भनेर हामी त्यहाँ पनि हेरिरहेका हुन्छौं। त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि तपाईँ आउन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको, इशारा प्राप्त भएको छ, को हुनुहुन्छ कहाँदेखि? राधे राधे हजुर। हे भगवान्, जय श्री कृष्ण। हे प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर तपाईँ? बझाङदेखि बोल्दै हुनुहुन्छ ममताजी?
1: हजुर हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर ममताजीले? आज सुन्ने छैन, अरू बेला सुन्नुहुन्थ्यो, आज सुन्नु भएन हो। ए आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? बहिनीको साल महिना गते समय भनिदिनु त, के रहेछ हेरिहालौँ।
1: 2058 साल।
0: अन्ठाउन्न सालको कुन महिनामा भएको जन्म हो?
1: फागुन महिनाको 14 गते।
0: फागुन महिनाको 14 गते कति बजे भयो जन्म?
1: बासाको 8 बजे।
0: ठिक 8 बजे हो बासा?
1: बासा ठिक 8 बजे।
0: कुन जिल्लामा भयो तपाईँको बहिनीको जन्म चाहिँ?
1: बझाङ जिल्लामा।
0: बझाङ जिल्लामा है। अब यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 58 सालको फागुनको 14 गते 8 बजे बेलुका राशिको नाम मघा नक्षत्रको पहिलो पावबाट नाम जोड्छ, माबाट मानमथिनी नाम आयो, सिंह राशि हुन्छ, पूर्णिमाको दिनमा जन्म भएको देखिन्छ, लग्न कन्या छ, कन्या लग्न भएको मान्छेको बोली मिठो हुन्छ, वैवाहिक जीवनमा 8 माङ्गलिक छ, यसले बिहा बिगार्न सक्छ, पठन पाठनमा कमजोरी हो, जागिर खाने खालको सम्भावना एकदम कम छ, खाइहालेको खण्डमा आर्मी पुलिस प्रशासनतिर राम्रो हुन्छ। खानुभयो कि खानु भएन जागिर?
1: जागिर खानु भएको छैन।
0: खानु भएको छैन। आर्मी पुलिसतिर जानु नि भएन, ट्राई नै गर्नु भएन, प्रयासै गर्नु भएन?
1: प्रयासै गर्नु हुँदैन।
0: अब घरमा त कसले ल्याएर दिने जागिर होइन? जे होस् ग्रहबाट सकारात्मक छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुहोला, राम्रै हुन्छ, नराम्रो छैन। अहिलेको लागि संकटहरूको राहुहरूको शान्ति गर्नु, पूजापाठ गर्नु, नवग्रहका एउटा माङ्गलिक शान्ति चाहिँ अनिवार्य रूपमा गर्नु है।
1: हजुर हजुर।
0: अरू केही? हे हजुर, वास्तुको लागि ठिक छ, परिवारमा ठिक छ, आत्तिनु पर्दैन, अलिकति उहाँको आफ्नो व्यक्तिगत कुराहरूको लागि चाहिँ ग्रह शान्तिहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु। अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने भने प्रयास गरिरहेका छौं। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा कोही हुनुहुन्छ। हे भगवान्, राधे राधे। हे प्रभु, राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? डडेलधुराबाट नाम के भन्नुभयो?
1: दुर्गानाथ।
0: अहिले कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? बैतडी एफएम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? छोराको साल महिना गते समय भनिदिनु त। 2064 साल असोज महिना कति गते?
1: 10 गते।
0: हजुर,
1: 10 गते।
0: 10 गते के बार थियो?
1: बिहीबार।
0: कति बजे भयो जन्म?
1: बिहान 6:02
0: 6:02। कहाँ भएको जन्म हो यो?
1: डडेलधुरा जिल्ला
0: है। यो डडेलधुरामा तपाईँलाई बिहान घाम उदाएको रहेन रहेछ, 9 गतेको राति भन्यो है यसलाई। 9 गतेको राति उत्तर भाद्रपद नक्षत्रको तेस्रो पावमा हावाको नाम आउँछ झलक, मिन राशि हुन्छ, प्रतिपदाको दिनमा जन्म भएको छ। लग्नमा सूर्य अलिक खरो भएर बसेको छ, एकदम रिसाउने स्वभाव है, असाध्य जिद्दी स्वभावको योग छ। अहिले 26 वर्षसम्म संकटा भन्ने ग्रहको शान्तिहरू नगरे पढाइमा बिग्रिने, संगतहरूबाट पर जानुपर्ने भनेको संगतबाट धेरै कुरामा अशुभ हुने जस्ता कार्यहरू भइरहेका छन्। विशेषत ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु तपाईँले धेरै कुरामा सहज हुन्छ है त। अब के को शान्ति गर्नुभयो थाहा भएन, ग्रहहरू बिग्रिएका छन्। हजुर, अब यो शनि तपाईँलाई चलेको छैन, कसरी शान्ति गर्नुहुन्छ? तपाईँलाई शनि त्रिभागी दशा अन्तर्गत 12 वर्ष 8 महिनासम्म शनि छ, विंशोत्तरीमा चाहिँ 7 वर्ष 4 महिनासम्म शनि छ। अब तपाईँलाई के को शान्ति गर्नुभयो त अहिले? त्यहाँकै गुरुबाले 7:30 को शनि शान्ति गर्न लाउनु होला, त्यो पनि ठिकै छ, तर पनि संकटको शान्ति गरे धेरै कुरामा राम्रो हुन्छ, अन्यथा बिग्रिन्छ है। अरू केही बिग्रिँदैन, भाग्य बिग्रिन्छ, अलिकति ग्रहहरूमा दोषहरू लाग्छ। शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, अहिले छुट्टिन्छु है। संकटा भन्ने ग्रहको लागि शान्तिहरू गर्नुपर्छ, पूजा पाठहरू गर्नुपर्छ, राम्रो हुन्छ कि। गुरुबारलाई सोध्नु होला, उहाँले भनिदिनुहुन्छ है।
1: त्यसको विदेश यात्रा पढाइ कसो छ?
0: मैले फेरि पनि भने संकटले पढाइ बिगारिदिन्छ, अलिकति ग्रहहरूमा कामहरू नबन्न सक्छ, ग्रहहरू बिग्रिन सक्छ होइन। त्यसलाई राम्ररी शान्तिहरू गरेर पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त।
1: घरको वास्तु
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन, ग्रह अझै बिग्रेको छ है। सबैभन्दा राम्रो 2 अङ्क राम्रो हुन्छ है बच्चाको लागि, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो, पूर्व दिशा दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग कुराकानी गरिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ र हाम्रो कुराकानी रहनेछ, र हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँसँगका विशेष कुराकानीहरू गर्ने धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। 98 4 53 97 658 र 98 1 42 73 601 सम्पर्क भने तपाईँ आउन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? हजुरको त आवाजै आएन, फेरि भन्नु त।
2: आवाजै आएन,
0: बल्ल आयो हो, कहाँदेखि? अरे
2: अहिलेको
0: जस्तै गरी बोल्नु न, अहिलेको जस्तै गरी, फेरि आवाज घट्यो।
2: फेरि कता गयो?
0: मोबाइल त के लाउनु भयो होला, कान्ति लाउने कुराहरू के होला, अनिखेर कहाँ आउँछ त आवाज राम्रो? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुरको नाम के हो?
2: मेरो नाम कमला अधिकारी हो।
0: कमला अधिकारी हो, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? कसको बारे भन्न चाहनुहुन्छ अहिले? छोराको साल महिना गते समय भन्नु त।
2: 2056 साल हजुर
0: भन्नु न, भन्नु सुनिरहेको छु म।
2: 56 साल कार्तिक 20 गते
0: 56 सालको कार्तिक 20 गते
2: शनिबार 5 बजे रङ्गखण्ड मिनेट जाँदा
0: हजुर अरू केही भन्न बाँकी छ?
2: अब के भन्नुपर्छ र रेखाती जिल्ला
0: हो त्यो पनि भन्नु पर्यो नि त. को यो मान्छे तपाईँको छोरा?
2: हजुर.
0: यो छोराको लागि त राशिको नाम रमेश नाम आउँछ, तुला राशि हुन्छ. के नाम हेर्ने गर्नु भएको
2: छ?
0: है लक्ष्मी पूजा त घरमा गर्न पाइएन छ त्यो बेला होइन? चतुर्दशीमा जानु भएको रहेछ, तिहार पनि मान्न पाइएनछ है. छोराको नाम रमेश, तुला राशि हुन्छ. यतिखेर हेर्दाखेरि ग्रहमा शनिबारको व्रत बस्नुपर्छ, आइतबारको व्रत बस्नुपर्छ भन्छु मैले सबैभन्दा पहिले. पढाइ लेखाइमा बिचमा कमजोरी भएको योग छ, तर पनि राज्यको परिवारका मान्छे सुखी हुन्छन्, बाछा हुन्छन्, राम्रो कमाउँछन्, आमदामी राम्रो गर्छन् है. 27 वर्ष पछाडि अहिले शनिको प्रारम्भ भइसकेको छ. 27 वर्षदेखि अब शनि चल्यो, शनिले दुःख दिन्छ, झुटो आरोपहरू लाउँछ, मुद्दाहरू पर्न सक्छ, धेरै कुरामा समस्याहरू हुन्छ. त्यसो भएको हुँदा विशेष गरी शान्तिहरू गर्दै, विशेष गरी पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त. अरू केही? मैले भनिसकेँ त, पढाइमा राम्रो देखिएन मैले अहिले भनिनँ, पढाइमा अलिकति राम्रो छैन. ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त. अरू केही छ विशेष जिज्ञासा? वास्तुको लागि ठिक छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुहोला, तपाईँको लागि शुभ हुन्छ. अहिले छुट्टिन्छु है. राधे राधे. ए हजुर
2: हजुर. राधे राधे.
0: हस् राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हाम्रो आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं. हामी दोहोरो कुराकानी तपाईँहरूसँग गरिरहेका छौं र हामी तपाईँसँगका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौं. कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. को हुनुहुन्छ? राधे राधे हजुर.
3: हजुर गुरु. राधे राधे.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: कोइलालीदेखि.
0: हजुरको शुभ नाम के पर्यो होला?
3: हरिश धामी.
0: हजुर हजुर.
3: हरिश धामी.
0: हरिशजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: सुनिरहेको छैन.
0: पहिले कहाँबाट सुन्नु भएको थियो, कसरी थाहा पाउनुभयो त हाम्रो यो कार्यक्रम आउँछ भनेर?
3: मलाई साथीले भनेको थियो.
0: ए कहाँको साथी हुनुहुन्थ्यो?
3: साथीले बझाङको.
0: अहिले आउनु भएको छ कार्यक्रममा, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आफ्नो साल महिना गते समय सबै थाहा छ? भनिदिनु त.
3: 61 2062
0: साल. हजुर.
3: असोज महिनाको 12 गते.
0: हजुर.
3: 2:20 दिउँसो.
0: हजुर.
3: जन्मस्थान चाहिँ बझाङ.
0: हजुर.
3: बुधबार.
0: बुधबार है. 2062 साल असोज महिनाको 12 गते 2:30 दिउँसो होइन?
3: हजुर.
0: राशिको नाम यहाँबाट हेर्दा तपाईँको के देखिन्छ भने डाबाट तिस्य नक्षत्रको चौथो भावबाट नाम जोडेको देखिन्छ. डाबाट डाल कुमार कर्कट राशि हुन्छ, एकादशीको दिनमा जन्म भएको छ. लग्न मकर छ, मकर लग्नको मालिक शनि सप्तम स्थानमा छ. पेटमा समस्या आउँछ, पेट दुखिरहन सक्छ. चौथो माङ्गलिक छ, प्रेम भयं भयंकर प्रेम पर्ने खालको युग देखिन्छ सानै उमेरमा. के गर्नु भा? कोसँग बोल्नुहुन्छ? पहिले कहाँ थियो? यहाँबाट त पुरै प्रेम पर्ने खालको योग देखाउँछ. ग्रहहरूमा दोष छ त, ग्रहहरूलाई तपाईँले शान्ति नगरेको खण्डमा ग्रहहरूमा धेरै कुरामा समस्याहरू पर्ने देखाउँछ. ग्रहहरूलाई विशेष गरी शान्तिहरू गर्ने, ग्रहलाई विशेष गरी पूजापाठहरू गर्ने गर्दा धेरै कुरामा राम्रो हुन्छ है. अलिकति ग्रहमा दोष परेको छ अहिले फेरि तपाईँलाई, यो उमेर अनुसार अलिकति ग्रहमा चञ्चलैपन पनि छ. 25 वर्षमा सिद्धा भन्ने ग्रह पनि छ. यसलाई शान्तिहरू गर्दै, ग्रहको पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है.
3: हजुर. अनि परिरहेको सब्जेक्टले सफलता पाउँछ पाउँछ।
0: सूर्यग्रहण युगको शान्ति गर्ने आइतबार सूर्यलाई विशेष पूजाहरू गर्ने, दैनिक रूपमा सूर्यलाई जल चढाउनु भयो र आइतबार लसुन प्याज माछा मासु अण्डाहरू नखाएर व्रत बस्नु भयो भने राम्रो हुन्छ है त। अहिले छुट्टी हौ राधेश्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहन्छौ। 98453 97658 र 98142673601 सिधा हामी तपाईसँग कुराकानी गर्छौ। यतिखेर म कमेन्टतर्फ लागे भन्दै थिएँ तर मलाई प्राविधिकबाट इसारा मिल्यो विश्रामपछि है भन्नुभएको छ। हामी एकैछिन विश्राममा रहन्छौ, विश्रामपछि कमेन्ट सहित तपाईसँग उपस्थित हुन्छु। सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। 98453 97 658 र 98 142 73 601 सीधा सम्पर्कमा भने रहन सक्ने सम्भावना छ। यतिखेर कहिचुकिया छु, लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: मेघनाथजी
0: रेडियोको भलामलाई सहायता गर्नु है, फोन अन्यथा कट हुन सक्छ, फेरि बल्ल बल्ल लागेको फोन कट भयो भने बेकार हुन्छ है। भन्नु त, साल महिना गते समय कसको हेर्नुहुन्छ?
1: 2031 साल।
0: कसको हो यो?
1: मेरो आफ्नै।
0: 31 साल कुन महिना?
1: 33 साल चैत्र 19 गते।
0: 33 कि 31 भन्नुभयो?
1: 33
0: सालको चैत्र
1: 19 गते शुक्रबार
0: हजुर
1: अपराह्न
0: हजुर
1: 4:39 शङ्खसभा जिल्लामा।
0: कुन गाउँ पर्यो घर?
1: पाँच कपन।
0: अस्ति नै हामी आउँदा भेट भयो कि भएन?
1: भेट भएन, त्यति बेर मनै थिएन।
0: राशिको नाम चाहिँ मेघनाथ। तपाईँको सिंह राशि हुन्छ, लग्नमा चन्द्रमा राम्रो छ, घरमा भन्दा विदेशमा गएर सम्पत्ति कमाउने खालको योग छ, सातमा माङ्गलिक छ, पत्नीहरू फाप्दैनन् है, पत्नीहरूसँग एकदम मिठो बोल्ने गर्नु पर्यो। कतिवटा बिहे गर्नु भयो? अनि अरू कहाँ राख त?
1: राख्नु खै कहीँ छैन नि त,
0: त्यो चिनै मिल्दैन कि। तपाईँ कोहीसँग लाग्नुभयो बिहे गरेपछि पनि होइन?
1: त्यस्तो त भएन,
0: भएन भने चिनै मिल्दैन। सातमा माङ्गलिक छ, सातमा माङ्गलिकलाई चन्द्रमाले दृष्टि गरेको छ है। सातौं माङ्गलिक भए पनि सातौंको घरको मालिक फेरि द्वादश स्थानमा गएर बसेका छ, यो भनेको शनि हो। जायसे रिस्पगे जाता दरिद्र कृपणस तथा एउटा मात्र स्त्रीसँग हरबार हुँदैन भन्छ। के गर्नुभयो, घरमा झगडा पर्छ भाउजूसँग? भनेपछि कतै न कतै केही न केही गडबडी छ, के भयो भन्नु त खुसुक्क मलाई।
1: होइन गडबडी त खै त्यस्तो त केही छैन, दोस्रो गेम गरेको छैन, झगडा पनि खासै पर्दैन।
0: ग्रहमा दोष परेको छ माङ्गलिक शान्ति गर्नु। 50 वर्ष हुनुभयो होइन? अहिले ग्रहमा तपाईँको लागि अलिकति ग्रहमा अहिले 50 वर्षको उमेरमा सिद्धा भन्ने गरेर चलेको छ, 54 वर्षदेखि सङ्कटा। एकतिर राहु पनि छ, राहुको शान्तिहरू गर्ने, राहुको पूजापाठ गर्ने। सिद्धा भनेको शुक्रको पत्नी, अष्टम स्थानको, चोटपटक लाग्छ, नसाको रोग लाग्छ, खुट्टा दुखेर हैरान हुन्छ होइन? यो नसाहरूमा समस्या सिद्धाले ल्याउँछ, राहु पनि छ, फेरि राहुले रगत पनि बिगार्छ, भनेको सुगर प्रेसर अथवा रगतमा समस्याहरू आउन सक्छ। सङ्गत चाहिँ राम्रो भएन है दाजै? माङ्गलिक दोष परे मान्छे अलिकति घरमा प्रेम गर्नु पर्यो, एक भक्तिको ब्रह्मचारी पालन गर्नु पर्यो क्या, जतातै आँखा लाउन भएन भन्नुहुन्छ। शनि छैन अहिले, शनि तपाईँलाई अहिले चल्दैन, 56 वर्षपछि शनि चल्छ, 54 वर्षपछि सङ्कटा, भनेको 54 वर्षदेखि झनै धेरै डेन्जर कुरा आउँछ। शान्तिहरू गर्दै पूजापाठहरू गर्दै अगाडि बढ्नु होला।
1: 54 देखि 61 सम्म
0: ठुलो दशा छ तपाईँको। तर मैले यसो भन्दै गर्दा फेरि ला भन्ने होइन, फेरि तपाईँलाई शान्ति गरेपछि ठिक भइहाल्छ, केही हुँदैन, ग्रहले केही गर्दै गर्दैन। कहिलेकाहीँ यो साउनको भेलमा खरे खोलातिर बाढी आउँछ नि होइन, बाढीले क्षति गर्छ कि गर्दैन? अब त क्षति गर्ने भने आफू चाहिँ गएन भने आफूलाई केही गर्छ त, भनेको त्यहाँ भनेको खोलामा जान भएन भने जस्तो ग्रहको बेलैमा शान्ति गरेपछि ठिक भइहाल्छ। मान्छेले फेरि के हुन्छ, ला यस्तो छ अरे म त ला भन्ने हुन्छ, त केही नगर्नु, ग्रह हो, ग्रहलाई विशेष गरी ब्राह्मणहरू बोलाएर शान्ति गराउनु। हजुर,
1: कुन ग्रहको शान्ति गर्नुपर्छ त्यतिले?
0: अहिले राहुको शान्ति गराउनु अनि माङ्गलिक शान्ति गराउनु, त्यो बेला चाहिँ सङ्कटा पनि चल्छ, त्यो बेला शनि पनि चल्छ 56 देखि अनि राहु पनि चल्छ, तिनटै ग्रह धेरै ग्रहहरू छन्, त्यो बेला एकदम अलिकति अशुभ ग्रहहरू हुन्छन्, त्यो तिनतिरै अशुभ ग्रह भएको बेला धेरै ठुलो खड्गो छ है
1: त्यतिखेर चाहिँ अलिक गर्नु पर्यो बेलैमा
0: बेलैमा ग्रह शान्तिहरू गर्ने पूजापाठहरू गर्ने गर्नु पर्यो जति घुम्ने अहिले घुम्ने अब तपाईँलाई ग्रह लाग्दैछ भोलि फसियालाई फेरि ख्याल गर्नु मलाई त तपाईँले कुरा त खुलाउनु भएन र पनि मैले भन्ने पछि है भोलि फसेर माउ पनि बाछा पनि आउनु पर्यो भने के हुन्छ फेरि अहिले हाँसे हाँसो हुन्न दाजु देखिन्छ ग्रहमा भयङ्कर ग्रह छ तपाईँको
1: यो 56 देखि
0: 54 देखि
1: 54 देखि 60 सम्म अनि आयु चाहिँ कति छ त हौ त्यसो भए त्यहाँबाट
0: आयु अब ग्रहहरू शान्ति गरिसकेपछि राम्रै हुन्छ आयु आत्तिनु पर्दैन आयुको लागि लामै छ 77 वर्ष पछि बल्ल मृत्यु हुन्छ 96 वर्षभित्र अब त कुन बेला मृत्यु हुन्छ रोगी हुन्छ त बेला ग्रहहरू बिग्रिका छन् है भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भएछ ग्रहको शान्तिहरू गर्ने पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा सहज हुन्छ आदरणीय सज्जनहरू धेरै सज्जनहरूलाई थाहा नहुन सक्छ हामी काठमाडौँ आउँदैछौ भनेर तपाईँको पनि कोही मान्छे हुनुहुन्छ भने हामीलाई काठमाडौँमा भेट्ने तयारी गराउन सक्नुहुन्छ है एउटा कमेन्ट आएको छ सत्य राम्रो सल्लाह सुझावको कमेन्ट छ गुरु राधे राधे म खोटाङको जन्ते ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो हाल भारतको पंजाब लिधियानामा हो म रेडियो सनातन नेटवर्कबाट समय मिलेसम्म सुन्ने गर्छु गुरु हामी विदेशमा बस्नेहरूले प्रत्यक्ष फोन लगाउनु मिल्दैन त्यसकारण हामी जस्तो विदेशी भूमिमा बसेको बसेर हजुरको कार्यक्रमलाई माया गर्ने भक्तहरूलाई लक्षित गरेर हप्तामा एकचोटि कमेन्टबाट चिन्ह हेर्ने व्यवस्था गरिदिनु भएमा हामी जस्ता पराई देशमा रहने भक्तहरूलाई एकदम राम्रो हुने थियो गुरु सकेसम्म प्रत्येक आइतबारको दिन गुरु भन्नुभएको छ आइतबार इन्डियामा बिदा हुन्छ प्राय त्यही पनि त्यही भएर होला होइन रविवार भन्छन् होइन इन्डियातिर रविवारको छुट्टी हुन चाहिए भन्छन् हरेक हप्ताकै रविवार छुट्टी मनाओ खुब रमाओ घुमो हाँ रोशनजी ओ दिन त घुम्नेका दिन हे चिना हेराउनेको दिन नै हे जन्म कुण्डलीका हाँ ठिक छ यो हजुरले भनेको कुरा एकदम राम्रो तर के भइरहेको छ रोशनजी भने अब तपाईँहरू विदेशमा को हुनुहुन्छ भन्ने कुरो थाहा हुँदैन है मेन समस्या अनि त्यो दिन कमेन्ट हेर्न दिनु भनेपछि अनि गुटुङ टुङटुङ लाएर चाहिँ तपाईँको चाहिँ कमेन्ट आएपछि नेपालमा भएको हो कि विदेशमा भएको हो नखुलाइदिएपछि कसरी हेर्ने अथवा झुक्क्याएर म विदेशमा छु भन्दै पनि भइगयो नि कमेन्टमा म देख्छु होइन त्यसो भएको हुँदा अलिकति तो गरेर फेरि तपाईँको पाला आएन भने तपाईँ रिसाइदिनुहुन्छ क्या गुरुले फलानुको हेर मेरो चाहिँ हेरेन त्यो खालको भावना हुन्छ त्यस्तो भएको हुँदा त्योभन्दा राम्रो फोनबाट जन्ते ढुङ्गामा तपाईँको परिवारलाई खबर गर्ने राम्रो उपाय चाहिँ के होइन त कहिले काहीँ कमेन्ट पनि हेरौँला होइन अनि राम्रोसँग चाहिँ घर परिवारलाई फोन गर्ने अनिखेर चाहिँ घर परिवारले फोन प्रयास गर्नुहुन्छ फोन लाग्यो भने हेर्न मिल्छ ल राम्रो चाहिँ अन्यथा दिउँसो पनि फोन गर्न सक्नुहुन्छ मलाई वाट्सएप गर्नुहोला 98453 97 658 रोशनजीलाई लगायत अन्य कुरालाई अन्य व्यक्तिहरूलाई भनेको मैले जो जो वाट्सएप चलाउनुहुन्छ 98453 97 658 यो नम्बर सेभ गर्नुहोला वाट्सएप अटोमेटिक जोइन हुन्छ र तपाईँहरू मेरो कुराकानी भइहाल्छ है फेसबुकतिरबाट पनि सम्पर्क गर्नु सक्नुहुन्छ हामीसँग काठमाडौँमा पर्सि 27 गते भोलि छाडी पर्सि है 27 गते शनिबार हामी काठमाडौँमा आउने तयारी गरिरहेका छौँ मान्छेहरू हुनुभएको छ 15-20 जना तपाईँहरू पनि थपिन चाहनुहुन्छ भने आउनुहोला हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा चिनाहरू हेर्छौ चिनाहरू छ र काठमाडौँ आउन खोज्दै हुनुहुन्छ भने सके चिना लिएर आउनु नसके पनि चिनाको फोटो गरी क्लियर बुझिने भाषा हिसाबमा चाहिँ फोटो खिचेर पनि आउन सक्नुहुन्छ काठमाडौँ चक्रपथ एरियामा हामीलाई भेट्न सक्नुहुनेछ है यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु को हुनुहुन्छ राधे श्याम हजुर
2: गुरु राधे राधे
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता अलि आवाज सानो आयो नि
2: दार्चुलाबाट देवकी भट्ट बोल्दैछु।
0: देवकीजी, दार्चुलाको कुन गाउँमा हुनुहुन्छ अहिले, कुन ठाउँमा, कुन पालिकामा हुनुहुन्छ?
2: दार्चुलाको शैल्य शिखर नगरपालिका टिममा छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोरीको बारेमा हेर्न।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नु भएको छ अहिले त्यहाँ?
2: अहिले गैतडीबाट पनि सुन्छु, लिपुलेखबाट पनि सुन्छु।
0: आज दुइटैमा कार्यक्रम बजिरहेको छ कि छैन?
2: म अहिले बैतडीबाट सुनिराखेको छु, लिपुले बजाया छैन मैले।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
2: छोरीको बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
2: 2083 साल असार महिनाको 18 गते बिहिबार राति 10:58 गोकुलेश्वर हस्पिटलमा दार्चुला जिल्ला।
0: 58 भन्नुभयो, 10:58
2: 10:58
0: गोकुलेश्वर तलपट्टि होइन, साह्रै राम्रो छ, सेतीको तिरमा होइन?
2: हजुर।
0: अब यहाँबाट के छ भने 2083 सालको जन्म असारको 18 गते 10:58 जन्म भयो। राशिको नाम खेम कुमार नाम आउँछ, छोरा होइन? छोरी खेम कला नाम राखिदिनु होला है। लग्नमा राहु छ, अलिक स्वास्थ्य बिग्रिने, एकोरोपन, जिद्दी स्वभाव बढी हुन सक्छ, विशेष ध्यान दिने होला है। अनि चौथो माङ्गलिक छ, पछि गएर माङ्गलिक शान्ति गर्नुपर्छ। अहिले बल्ल जन्मेको छ बच्चा, त्यस्तो धेरै हेर्नु परेन। अहिले चन्द्रमा चिसोबाट असत्य जोगाउनु होला। लग्नमा राहु भएको मान्छेको स्वास्थ्य असत्य बिग्रिन सक्छ। सानो बच्चालाई हेर्ने अहिले स्वास्थ्यहरूको लागि मात्रै हो, स्वास्थ्यहरूको लागि दिने कुराहरू ठिक छन्, आतिनु पर्दैन, ग्रहहरू ठिक छ है त। राशिको लागि मकर राशि हुन्छ खेम कुमारी है। छुट्टिन्छु राधे श्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142 73601 सम्पर्कमा आउन सक्नुहुनेछ। हामीसँग विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू लिन सक्नुहुनेछ। हिजो एउटा प्रश्न आएको थियो मलाई, त्यो प्रश्न भन्दा पनि पहिले म एउटा अर्को प्रश्न आएको छ भर्खरै। जय श्री राधे गुरु, म सूर्य थापा बन्दुपुरबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दैछु। गुरु आमा पहिला जानुभयो, पहिला जानुभएको ठाउँमा बित्नुभयो, बितेको पनि 35 वर्ष भइसक्यो होला र त्यति बेला आमा बितेको बेला आमाको काजक्रिया गरिएन। अब अहिले आएर काजक्रिया गर्न मिल्छ मिल्दैन, मिल्छ भने कति दिन बार्नुपर्छ, राम्रोसँग जानकारी गराइदिनु न गुरु। जय जय श्री राधे भन्नुभएको छ। यो एकदम अप्ठ्यारो प्रश्न आएको छ, दिउँसो फोन गर्नुहोला, यसको लागि छुट्टै सल्लाह गर्नुपर्छ है। भनेको बुझ्नुभयो, कति कुराहरू हाम्रो व्यक्तिगत कुराहरू हुन्छन्, त्यो जुन सबैलाई सुनाउन नमिल्ने पनि अवस्था हुन सक्छ। दिउँसो फोन गर्नुहोला, आज दिनैभरि तपाईँ र मेरो फोनमा संवाद रहनेछ र काठमाडौँमा आउनको लागि पनि तपाईँहरूले फोन गर्न सक्नुहुनेछ, ठेगानाको लागि म्यासेज गर्न सक्नुहुन्छ, कहाँनिर भेट्ने हो गुरुदेव भनेर पनि भेट्न सक्नुहुन्छ है। अब हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर एउटा कुरो जानकारी गराउँ, हिजो एउटा यस्तो म्यासेज आएको छ मलाई, मेरो घरमा गाई बित्यो, अब के गर्नुपर्छ भन्नुभयो। मैले उहाँलाई उत्तर त दिएँ, तर त उत्तर मैले यहाँ पनि दिएँ भने तपाईँहरूलाई पनि कहिलेकाहीँ सहज हुन सक्छ। शास्त्रले के भन्छ भने गाई मर्यो भने त्यसको विशेष गरी दाह संस्कार कर्महरू गर्नुपर्छ, नुन बार्नुपर्छ, श्वेत वस्त्र धारण गरेर कपाल खौरेर त्यो अलिनो खाएर बस्नुपर्छ भन्छ शास्त्रले। त्यसमा पनि विशेष जुठो कला लाग्छ त। गाई मर्यो, गाई मर्दाखेरि अन्तिमचोटि त्यो के भन्छ त बाँध्ने कुरोलाई दाम्लो, दाम्लोले जसले बाँधेको थियो नि त्यही मान्छेलाई चाहिँ बढी जुठो लाग्छ अरे। फेरि यो कुरा मैले हिजो उहाँको उत्तर खोज्दाखेरि शास्त्रमा भेटेको हजुर, त्यही भएर आज भन्न मन लागिहाल्यो। किनभने सबै कुराहरू हामीले तपाईँलाई भन्न सक्ने सम्भावना हुँदैन क्या. कति कुराहरू हामीले पढेर पनि बिर्सिया हुन सक्छ, कति कुराहरूको त्यो क्षेत्रको अध्ययन कम भएको हुन सक्छ. तपाईँले गर्नुभएको प्रश्नको उत्तर हामी यसरी दिनेछौ कि तपाईँलाई शास्त्रसम्मत रहनेछ. जसले अब एउटा गोठमा गाई बान्यो कसैले, त्यो गाईको चाहिँ अन्तिममा कसले बान्यो त्यही बान्दा बान्दै त्यही दामलो, जसले बानेको दामलोबाट त्यो मान्छे गाईको मृत्यु हुन्छ भने भन्न त त्यहाँ गौ हत्याको दोष लाग्छ पनि भन्दो रहेछ होइन. तर त्यसको प्राश्चितको लागि गोदानहरू गर्नुपर्छ, बाछीदानहरू गर्नुपर्छ है. मलाई मैले दामलोले बाँधे माता गौ माता मलाई दोष नलागोस् भनेर जुन त्यसको गोदान गरेर प्राश्चित गर्यो भने धेरै कुरामा राम्रो हुँदो रहेछ. यो मैले हिजो मात्रै अध्ययन गरेर तपाईँलाई भनिरहेको छु. सबै कुराहरूको लागि तपाईँले एकमुष्ट रूपमा हामीलाई प्रश्न राख्न सक्नुहुन्छ फटाफट, किनभने कति कुराहरू रेडियोबाटै भनेर पनि नसकिएला, कति कुरा भन्न नहुने कुरा पनि होला, कति कुराहरू आफआफ्नो हुन्छ नि त होइन. त्यही भएको भएर तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू तपाईँ राख्न सक्नुहुनेछ. हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं. हामीलाई यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ अनि तपाईँलाई चिना बनाउन मन लागिरहेको छ भने चिना बनाएर तपाईँको बजारसम्म कुरियर गर्न मिल्छ. अब अर्को एउटा कुरा के छ भने तपाईँको लागि हामी हरेक दिन तपाईँको लागि हामी तपाईँको सेवाको लागि दिनैभरि तपाईँको फोनमा तपाईँको लागि हामी जानकारी दिएर बसिरहेका छौँ. आज पनि दिनैभरि फोन गर्नुहोला है. अर्को एउटा कुरा के हुन्छ भने तपाईँले काठमाडौँमा पनि भेट्न सक्नुहुन्छ पर्सि एक दिनको लागि 27 गते शनिबार तपाईँ र हामी भेटघाट गरेर हामी सँगै तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारीहरू दिन पनि मिल्छ. आदरणीय सज्जनहरू, हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं. भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग उपस्थित हुन्छौं. दिनैभरिमा फोन गर्नुहोला. दिनैभरि तपाईँले हामीलाई फोन गर्दा दुईटा नम्बर हामीले खुल्ला गरिरहेका छौं, 98453 97658 र 98142376 मा सिधा तपाईँ र मेरो कुराकानी रहनेछ र भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू पनि हामी तपाईँलाई दिँदै जानेछौं. तपाईँ जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई फोन गर्नुहोला. र अर्को कुरा, हामी पाँच तारतिर आउने कुरा पनि भइरहेको छ, बर्दी बासतिर पनि आउने कुरा भइरहेको छ, सिन्धुलीगढ़ीतिर पनि आउने कुरो भइरहेको छ, अनि झापाको दमक पनि आउने कुरो भइरहेको छ. भनेको सिन्धुली महोत्तरीको बर्दीवास, झापाको दमक अनि पाँचथरको फिदिम, यो चार ठाउँमा तपाईँहरूलाई हामीले आउने तयारी गरेको जानकारी गराएका छौं. अब आउँदाखेरि त्यो पछि फेरि त्यो सँगसँगै हामी दिङ्ला पनि आउने कुरो भइरहेको छ, भोजपुरको दिङ्ला है. यतिखेर रेडियो शङ्खुब सर्वबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यो पनि विशेष ध्यान दिनको लागि अनुरोध गर्छु. आज यिनै जानकारीहरू सहित अब कार्यक्रमबाट उजेल पर्नुपर्ने बेला भइसकेको छ. तपाईँ र मेरो भेट पुनः भोलि रेडियोको ध्वनि तरंगमा रहनेछ. तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय मंगलमय रहोस्. जय श्री कृष्ण, जय जय श्री राधे.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852286।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
5: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइन।
1: रेडियो सङ्खुवा सभा, समय सूचक, अहिले बिहानको 9 बज्यो।
8: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 9842 50541।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग सम्वाद शुरू गरेका छन्। त्यसैको सिलसिलामा प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायसँग छलफल गर्ने तय भएको हो। यसअघि हिजो नेपालका निजी क्षेत्रका व्यवसायसँग उनले वार्ता गरेका थिए। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाएकी थिइन्। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छात्र संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताइन्। भेटघाटको पहिलो दिन निजी क्षेत्रका छात्र संगठनसँग भेट्ने पनि यो क्रम नियमित हुने र अरू विभिन्न क्षेत्रका प्रतिनिधिसँग पनि प्रधानमन्त्रीको भेट्ने कार्यक्रम रहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहले अब कूटनीतिसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सम्वादको सुरुवात थालेको उनको सचिवालयले पनि जानकारी दिएको छ। यसै क्रममा आजका लागि निर्माण व्यवसायसँग छलफल तय गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले प्रधानमन्त्रीसँग छलफलका लागि आफू निकै उत्साहित रहेको बताएका छन्। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनवाई प्रक्रिया अगाडि बढ़ाउने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा अबको केही बेरमा बस्ने समितिको बैठकले सुनवाई प्रक्रिया अगाडि बढ़ाउन लागेको हो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा राजीव सुब्बा र गुरूप्रसाद बुवाकलेलाई शुक्रबार सिफारिश गरेको थियो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजेका लागि बोलाइएको बैठकमा वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारले वैशाखमा जारी गरेका 8 मध्ये 4 अध्यादेश संसदबाट 60 दिनभित्र स्वीकृत हुन नसकेपछि आज स्वत निष्क्रिय हुँदैछन्। वैशाख 28मा टेबल भएका अध्यादेशको 60 दिनको संवैधानिक समय सीमा आज सकिन लागेको हो। बाँकी 4 अध्यादेश मध्ये 2 राष्ट्रिय सभाको समितिबाट पारित भएका छन् भने अन्य 2 अझै छलफलको चरणमा छन्। सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्र राजमार्गमा गैराती गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रंगेली नगरपालिका 3 दरवेशाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। भण्डाबारीबाट लौकाहीतर्फ जाँदै गरेको खाली पिकअप अनियन्त्रित भई गैराती सड़कमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकोमा उपचारका लागि जिल्ला अस्पताल इन्द्रवास ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको खड्काले बताए। दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0: कक्षा जस्ता बाटा नि जिन्दगी लाग्छ
1: कहाँ कहाँ कहाँ खुला जस्ता बाटा किन सहरसम्म को जाओस्
0: अरे शिव तलाई थाहा छैन कि क्या हो
2: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी खुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ
1: त्यसो भए त म खुला जस्ता पाता नै किन्छु नि काका
3: लास भए अरू किन खोज्नु

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ्क कोटिङ भएकोले चिया नलाग्ने फुलासको गुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: पिनेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। राष्ट्रिय गौरवको आयोजना समेत रहेको सोबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत प्रसारण लाइनमा जोड्न लागेको हो। अविरल वर्षाका कारण धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरूद्ध भएको छ। सुनसरीको धरानीदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने द्रुतमार्गको रूपमा परिचित सो सड़क आज बिहानदेखि अवरूद्ध भएको हो। पाँचथरको तुम्बेवा गाउँपालिका दुई स्थित नावा खोलामा

पानीको सतह एक्कासी बढ़ेपछि खोलामाथिको सड़क डुबानमा परेको र सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। अमेरिकी सेनाले इरानमा बमबारी गर्दै नयाँ आक्रमण शुरू गरेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता खारेज भएको घोषणाको केही घण्टापछि नै अमेरिकी सेनाले हमला गर्न शुरू गरेको हो। सो हमलाको उद्देश्य हर्मुजको महत्वपूर्ण

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नु होला।
1: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 0295 90 155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160655553 र 98423188।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्नु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
12: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 76 75।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाट नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।

0: digital nepal chakma anike hekyangyam la ori hekyang ainan thosa usurbanu ningwa kebakpa banking la labu khokum muktinath vikas bank re tensha aplungo choguba muktinath vikas bank tensha bank omen bank tensha o kitma pong
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 9843447262
1: 9810555580
2: र वाट्सएप नम्बर 9520286646
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
1: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
2: दाँत खोल्ने दाँत सफा गर्ने
1: दाँतको एक्सरे गर्ने
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
1: झिक्न मिल्ने आरपीडी लगाइने
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
1: बाङ्गो टिङ्गो दाँत मिलाइने
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
2: सम्पर्क नम्बर 0295906667 र 9842226667

0: मालिक महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751647।
2: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: एनसीएसए कम्प्युटर सेन्टर खाँदलिए संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौँ विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295161065, 9841252564, 9841226987 र 9852051906।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
11: साथै 9852557।

हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।

कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611965 98421552564 98421926 र 98520519906।

0: digital ne paachak ma anige hekyang yamu la ori hekyang ainan thosa usurbanu ningwa kebakta banking la labu phokum muktinath vikas bank re tensha aplungo choguba muktinath vikas bank tensha bank omen bank tensha os get mapong
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
3: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.
5: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
6: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
6: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
5: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
6: ए ल ल सँगै जाउँ न भाइ
7: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
6: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दोस्रो

0: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपिडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98420226667।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
0: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
1: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल।
3: सम्पर्क नम्बर 98163-55553
1: र 98423-18-49।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
4: This is Radio Songkhua Sabha 95.5 MHz.

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-8-1, जनक पौडेली 98-520-58-344 र 029-560-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 029 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।

0: की रानी परदेसिया।
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
2: This is Radio Sankhuasabha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
6: र आगामी शनिबारदेखि शुरू हुने एसिसी अन्डर 19 महिला प्रिमियर कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
2: काठमाडौँको नक्साल स्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गए राति उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा 51 वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, 62 वर्षीय ओम कृष्ण श्रेष्ठ, 54 वर्षीय आशा श्रेष्ठ रहेका छन्। सीआईबीका अनुसार पक्राउ परेकाहरूलाई गए राति दरबार मार्ग प्रहरी वृत्तमा राखिएको थियो। उनीहरूलाई थप अनुसन्धान गर्न म्याथ थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ।
1: कास्कीको घान्द्रुक स्थित वनठाटीमा पहिरो जाँदा तीनवटा होटल क्षतिग्रस्त भएका छन्। अन्नपूर्ण गाउँपालिकामा रहेका होटलमाथि गए राति पहिरो खस्दा होटल सनराइज, होटल शंकर र गुरूङ होटलमा क्षति पुगेको हो। अक्सिजनका कारण त्यहाँ पर्यटक नभएकाले मानवीय क्षति भने नपाएको बताइएको छ। अविरल वर्षापछि खसेको पहिरोका कारण सबैभन्दा धेरै क्षति सनराइज होटलमा भएको छ। अन्य दुईवटा होटलमा आधा क्षति भएको प्रहरीले जनाएको छ। भीर मुनि वनठाटे खोलाको किनारमा चारवटा होटल थिए, त्यसमध्ये एउटा होटलमा भने क्षति भएको छैन। यद्यपि त्यहाँ रहेका सबै होटल पहिरोको उच्च जोखिममा रहेका छन्। अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने वनठाटी पुन हिलबाट कास्कीको घान्द्रुक आउने बाटोमा पर्छ। यो स्थान बास बस्ने भन्दा पनि पदयात्रीको खाना खाने ठाउँका रूपमा प्रसिद्ध छ। पहिरोका कारण क्षेत्रको बाटो पनि बिग्रिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग सम्वाद शुरू गरेका छन्। आज प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्ने तय भएको छ। यसअघि हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग वार्ता गरेका थिए। प्रधानमन्त्री शाहले अब कूटनीतिकसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सम्वादको शुरूआत थालेको उनको सचिवालयले जानकारी दिएको छ। यसै क्रममा आजका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेको सहभागिता रहने बताइएको छ।
1: चीनका लागि नेपाली पूर्व राजदूतहरूले परराष्ट्र नीतिको प्रतिबद्धतालाई दृढतापूर्वक पालना गर्न अपील गरेका छन्। उनीहरूले काठमाडौँमा दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै सातजना पूर्व राजदूतहरूले गत असार 22 गते नागार्जुन नगरपालिका 2 स्थित नामग्याल विद्यालयमा 14 दलाई लामाको 91 जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश पाँसके, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपालले सधैं दृढतापूर्वक पालना गर्दै आएको र नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्र विरूद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको स्मरण गराएका छन्। उनीहरूले परराष्ट्र मन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा दोहोर्याइएको प्रतिबद्धतामा परिवर्तन आएको हो भनेर प्रश्न गरेका छन्। पूर्व राजदूतहरूले हालसम्म कायम रहेको एक चीन नीतिप्रति प्रतिकूल असर पर्ने देखिएको उल्लेख समेत गरेका छन्। उनीहरूले भविष्यमा यस्ता गतिविधिहरू नदोहोरिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन ध्यानाकर्षण गराएका छन्।
2: प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले आज पनि उठेर विरोध गरेका छन्। सभामुख टोलप्रसाद अर्यालले बैठक शुरू गर्ने बित्तिकै विपक्षी दलहरूले आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुख अर्यालले कंग्रेस सांसद हरिना देवी कामीलाई बोल्न समय दिएका छन्। आजको बैठकमा महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

0: सरकारले वैशाखमा जारी गरेका 8 मध्ये 4 अध्यादेश संसदबाट 60 दिनभित्र स्वीकृत हुन नसकेपछि आज स्वत निष्क्रिय हुँदैछन्। वैशाख 28 टेबुल भएका अध्यादेशको 60 दिनको संवैधानिक समयसीमा आज सकिन लागेको हो। बाँकी 4 अध्यादेश मध्ये 2 राष्ट्रिय सभाको समितिबाट पारित भएका छन् भने अन्य 2 अझै छलफलको चरणमा रहेका छन्, जसका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको सम्पूर्ण प्रक्रिया पूरा गरी समयमै प्रमाणीकरण हुनेमा चुनौती देखिएको छ। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 17 देखि 22 8 अध्यादेश जारी गरेका थिए। ती अध्यादेश वैशाख 28 संघीय संसदका दुवै सदनमा टेबुल भएका थिए। संविधानको धारा 114 अनुसार संसदको दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ, अन्यथा अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था रहेको छ। सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनीतिक विवादमा परेका 4 अध्यादेश भने संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्डमा राखिएको छ। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ़न नसकेको हो।
1: नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला 2,84,700 रूपियाँ कायम भएको छ। हिजो प्रतितोला 2,87,100 कारोबार भएको सुनको मूल्य आज 2,400 घटेको हो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला 4,340 रूपियाँ कायम भएको छ। प्रतितोला 4,500 रहेको चाँदीको मूल्य आज 160 रूपियाँले घटेको हो। ब्रेकको पालो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेनाले इरानमा बमबारी गर्दै नयाँ आक्रमण शुरू गरेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता खारेज भएको घोषणा गरेको केही घण्टापछि नै अमेरिकी सेनाले हमला गर्न शुरू गरेको हो। सो हमलाको उद्देश्य हर्मुजको महत्वपूर्ण जलमार्ग यातायातका लागि खुला राख्नु भएको अमेरिकी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

0: यो पछिल्लो आक्रमण तेहरानले अमेरिकाको तीन कार्गो जहाजमा हमला गरेपछिको प्रतिक्रिया स्वरूप भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले सम्झौता अन्त्यसँगै इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न दिने निर्णय समेत फिर्ता गरेको छ। यता अमेरिकाले अन्तरिम सम्झौताको खारेज गरेपछि इरानले भने त्यसको निन्दा गरेको छ। साथै इरानले कुवेत र बहराइनमा भएका अमेरिकी सैन्य आधार क्षेत्रहरूमा लक्षित गरी बमबारी गरेको छ। यो सँगै पश्चिम एसियामा फेरि द्वन्द चर्किएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
2: खेलकुद समाचारको साथमा
3: एलजी लाइफ्स गुड।
1: नेपाली महिला अण्डर 19 राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुने एसीसी अण्डर 19 महिला प्रिमियर कप क्रिकेटका लागि सोनी पाखरिनको कप्तानीमा 15 सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो। एसियन क्रिकेट काउन्सिल एसीसीको आयोजनामा आगामी शनिबारबाट शुरू हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारसँग खेल्नेछ। दोस्रो खेलमा असार 28 गते सिंगापुरसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार 30 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित 13 राष्ट्रको सहभागिता रहेको छ। सहभागी राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान बनाउनेछन्। 4 क्वार्टर फाइनलका विजेताका बीचमा सेमी फाइनल खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल श्रावण 2 गते हुनेछ।
0: र विश्वकप फुटबल 2026 क्वार्टर फाइनलका खेलहरू शुरू हुने भएका छन्। नेपाली समयअनुसार भोलि बिहान पाउने 2 बजेदेखि अमेरिकाको बोस्टनमा फ्रान्स र मोरक्को बीचको खेल

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
17: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 98 60 96 40 00
18: र 98 19 32 76 75।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429781, जनक पौडेली 98528344 र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेलाई बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हातलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: NCSA कम्प्युटर सेन्टर खादबारी शङ्कुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनु।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। This is Radio Shankhuwa Sabha 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825160580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रविन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रविन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 9865946000
2: र 9919376775।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफले।
7: सम्पर्क 98433-47-262,
9: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खुल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1, जनक पौडेली 98-5-20-58-344 र 029-5-60-248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-4-23-18-049।
13: This is Radio Sankhuwa Sabha 95.5 MHz.

0: लौ घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295866779 र मोबाइल नम्बर 98420872776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
18: त्यसको लागि के को चिन्ता,
12: हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
17: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
17: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843447262,
17: 9810555585
12: र वाट्सएप नम्बर 9852286646।
18: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
19: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
21: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

सम्झनामा देखे उनलाई रुदा।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98520-28-6।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
9: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली 98520-58-344 र 029560-248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि,
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
13: सम्पर्क नम्बर 98-60-96-40-00
16: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: तिमीले यो बच्चा स्वीकार्नै पर्छ। आखिर तिम्रै बच्चा त हो यो। बाउ बिनाको बच्चा लिएर म कसरी बाँचौ यो समाजमा?
1: एउटा कुरा मैले तिमीलाई कसरी भन्नु, बिहे भइसकेको थियो भने इच्छो कि जबकि तिम्रो र मेरो प्रेम सम्बन्ध मेरो परिवार र समाजले स्वीकारिसकेको छैन भने तिम्रो यो पेटमा भएको नाजायज बच्चा कसरी सिकाउँछ?
0: प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्छन्, अनि त्यही प्रेमबाट जन्मिन आँटेको हाम्रो यो बच्चा कसरी नजायज भयो?
1: चुप लाग्, अब यो भन्दा एक शब्द बढी नबोल्नु।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डामा इरानको प्रत्याक्रमण र फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अश्विनी शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी भने भन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबलाउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको लेख्छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपाको चुनावी वाचापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा दुई महिना र पछि थपिएको एक महिना गरी तीन महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुसुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री वारेन्द्र शाहसँगको प्रश्न उत्तरपछि विपक्षी दलहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा भनिएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। आज बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरेको छ। प्रस्तावित तीनैजना विरूद्ध समितिले 10 दिन अर्थात साउन 4 गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसायी लैजान नपाउने भएका छन्। उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ। प्राप्त उजुरी उप छलफल गरेर सुनवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेट मा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको 78% खर्च गरेको छ, तर पुँजीगत तर्फको खर्च भने 40% मात्रै छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ। आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गत कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुंग्याउनेको विस्तृत उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943334955।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौँडा 400 केबी प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटानी सम्बन्धी निर्णय नहुँदा आयोजना रोकिएको थियो। हेटौँडादेखि बुटौलसम्म 220 केबी प्रसारण लाइनको सर्किट निर्माण भइसकेको छ। नयाँ 400 केबी प्रसारण लाइन संचालनमा आएपछि पूर्व पश्चिम विद्युत प्रवाह सहज हुने, प्रणालीको विश्वसनीयता बढ़ने, पटक पटक हुने ट्रिपिङ तथा विद्युत अवरोधमा कमी आउने र अतिरिक्त विद्युत भारत निर्यात गर्न सहज हुनेछ। अब विदेशको खबर। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 ज्यान गएको बताएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डाहरू निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप सर्किएको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति 2:15 बजे

0: 7 बजे साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर। सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन। भरे राति 12 बजेदेखि खाता बन्द हुने। विकासी कार्यहरूमा भुक्तानीको चाप। हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण। बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अखडामा इरानको प्रत्याक्रमण। र फिफा विश्वकप फुटबलमा आज रातदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: काली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
8: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आउँदो साउन 15 गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकले लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरका मेयर श्रीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्न नगरवासीलाई अनुरोध गर्नुभएको छ। तोकिएको हटलाइन बिरामीको फोन नम्बर प्राप्त हुनसाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगेर उपचार गर्नेछ। यदि बिरामीको उपचार गर्न सम्भव नभएमा त्यही एम्बुलेन्स मार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था छ। महानगरभित्र झण्डै 2,94,000 जना नागरिक छन्। नेवार समुदायले हिजो पशुपतिको देवपटनमा परम्परागत मचाती जात्रा मनाएका छन्। हरेक वर्ष असार कृष्ण पक्ष अष्टमीका दिन मनाउने यस जात्रामा 3 बालबालिकालाई प्रतीकात्मक रूपमा त्रिशूलमा राखी खटमा उत्तानो अवस्थामा राखिन्छ। कुमार र कुमारीका रूपमा पूजनीय यी बालबालिकालाई खटमा राखेर भुवनेश्वरी, जयबागेश्वरी, गोलनवरी टोल र सिफल परिक्रमा गराई पुनः देवपटन ल्याएको थियो। किम्वदन्ती अनुसार पहिले पशुपति क्षेत्रमा राक्षसले बालबालिकालाई वध गर्ने गरेकाले तान्त्रिक बन्धु दत्त आचाज्यूको सहयोगमा राक्षसकै बच्चा त्रिशूलमा राखेर स्वर घुमाइएको थियो। त्यसपछि राक्षसले बालबालिका लैजान छाडेको मानिन्छ। त्यही स्मृतिमा यो जात्रा त्रिशूल जात्राका रूपमा परिचित छ। लिच्छिपीकालदेखि शुरू भएको यो जात्रा पहिले 9 वटा खटमा मनाइन्थ्यो भने अहिले 3 वटामा मात्र सीमित छ। काठमाडौँमा स्वदेशी शैक्षिक संस्था र कोर्सहरूको प्रवर्धनका लागि शैक्षिक मेला हुने भएको

छ। 12 नेपाल हायर एजुकेशन फेयर 2026 पछि शनिबार र आइतबार काठमाडौँमा आयोजना हुने आयोजक भिजन मीडिया इन्कर्पोरेशनका निर्देशक तारामान रावलले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा विद्यार्थी अभिभावक नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी दिनेछ। सहभागीलाई निशुल्क शैक्षिक तथा करियर परामर्श उपलब्ध गराउने रावलले बताउनुभयो। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकाका 2066 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 18,60,030 रूपियाँ जरिमाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाने 65 जना कार्यवाहीमा परेका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 122 जना, संकेत पत्ती उल्लंघन गर्ने 120 जना, तीव्र गतिमा गाड़ी चलाउने 114 जना लगायत चालकहरू कार्यवाहीमा परेका हुन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कपिल वस्तुको भवानगंगा नगरपालिका 8 की 36 वर्ष कि दिलमाया गैरे, भक्तपुरको चाँगु नारायण नगरपालिका 5 का 28 वर्षका सन्देश ढुंगाना र काशीको रूपा गाउँपालिका 1 का विशाल खवास राणा रहेका छन्। दिलमायाले अमेरिका पठाइदिने भन्दै 1 जनाबाट 7 लाख, सन्देशले क्रोएसिया पठाइदिने भन्दै 2 जनाबाट 16 लाख र विशालले सर्बिया पठाइदिने भन्दै 1 जनाबाट 2 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका भन्ने पीड़ितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन, भरे राति 12 बजेदेखि खाता बन्द हुने, विकास कार्यहरूमा भुक्तानीको चाप, हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। आउँदो साउन 15 गतेदेखि घर घरमै स्वास्थ्य सेवा दिने ललितपुर महानगरको तयारी, बिरामीको फोन प्राप्त हुन साथ डाक्टर र औषधीको टोली घरमै पुग्ने र पशुपति क्षेत्रमा नेवार समुदायले परम्परागत मचाती जात्रा मनाए। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: टाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295 61 165, 98 421 5254, 98 421 26 987 र 98 520 51 906।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।

0: लवै घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
4: र 98 19 32 76 75।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 40 50 541।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98 433 47 262,
7: 98 10 55 55 85
3: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.
1: आयो सबको घर घर
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
3: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online
4: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
5: किन र काका
4: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
5: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
4: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
5: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
4: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
5: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
4: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827
6: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
10: नमस्कार वडाध्यक्षज्यू
11: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
10: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
11: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
11: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
10: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
12: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
5: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटाल,
13: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 9842287676।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खासदारी 1 गुदसुक बाटो दूरसञ्चार जाने बाटो।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
17: छ्या, यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
17: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
17: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
17: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
17: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842569801, जनक पौडेली 9852558344 र 0295602048।
13: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँचबारी 1 खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर, सम्पर्क नम्बर 9852029047, 9800902062।

0: के नि छ तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825160580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सम्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ऊ त्यो माथि हेर त बादलभन्दा माथि कति राम्रो पुग्नु त्यही जान मलाई।
1: आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्कर सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-420-50-541।
4: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
9: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 9865349444
12: र 0295901055।
13: More style, more design. Total Tailors.
14: Aayo sabko ghar ghar maayo.
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

धेरै माया गर्ने हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: दल बाहिरिए स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई
6: सुकुम्बासीलाई घाँस बाँस र कपास माग्दै माइती घरमा प्रदर्शन वैकल्पिक व्यवस्था नगरी नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
5: निर्माण क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल समस्या समाधान गर्न सरकार सकारात्मक रहेको भनाई चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च
6: अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत निर्यात हुनुपर्ने
5: र विश्वकप फुटबलको क्वार्टर फाइनलका खेल आज रातिदेखि शुरू हुँदै राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्दै
7: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333 493-555
6: नेपाल दर्पणमा अब खबरको सिलसिला संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि बाहिरिएको छ एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा भने सहभागी बन्नुभएको थिएन यसअघि नेकपा जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी 4 दल बाहिरिसकेका थिए श्रम संस्कृति पार्टीले पनि अबदेखि बैठकमा नबोलाउन भनेको छ नेपाली कांग्रेसले कार्यदलमा प्रतिनिधि पठाएकै थिएन अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन् बाहिरीका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन् यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ पार्टी केन्द्रीय कार्यालयमा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्य मान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नु भएको हो सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजेको हो भन्ने कुरा स्पष्ट नभएको उहाँले उल्लेख गर्नुभयो संविधानको समग्र अन्तर्वस्तुलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानूनी जटिलताहरू उत्पन्न हुनका साथै चरम दलीय ध्रुवीकरण निम्त्याउने उहाँको तर्क छ यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रमेश कुमार हमालले संविधानको मर्म माथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलबाट आफ्नो पार्टी अलग हुनु परेको बताउनु भएको छ प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आफ्नो पार्टी लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षता लगायत आधारभूत कुराहरूमा प्रश्न उठाउने गरी संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राख्नुभयो उहाँले संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनुभयो। सरकारले राष्ट्रपतिको चुनावी वाचा पत्रमा उल्लेख भए अनुसार संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा दुई महिना र पछि थपिएको एक महिना गरी तीन महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयको अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ।
5: गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएकामा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको हो। समितिले स्थलगत मुचुलका टीवी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँगको प्रश्नोत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा उल्लेख छ। समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आचार संहिताको पूर्ण पालना गराउन आचरण अनुगमन समितिलाई सक्रिय बनाउन र भौतिक हानि नोक्सानी पुर्याउने सांसदलाई तत्काल बैठक कक्षबाट निष्कासन गर्न मर्यादा पालकलाई निर्देशन दिन सभामुखलाई सुझाव दिएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरूले सीमा सम्बन्धी विवाद सम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्। बैठक शुरू हुने बित्तिकै उभिएर विरोध गरेका विपक्षी दलहरूले सभामुखले समय दिएपछि बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठक दिएको नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाब दिनुपर्ने बताएका हुन्। आज संसदमा रहेका सबै विपक्षी दलको तर्फबाट बोलेका सांसदहरूले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे विरोध गरेका छन्।
6: सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा आज माइती घरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत बन्द गरेपछि विरोध भइरहेको छ। यो विषय केही दिनदेखि लगातार संसदमा पनि उठिरहेको छ। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुमवासीहरूलाई हटाएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्रचार गरे पनि सम्बोधन नभएको बताउँदै नेपाल सरकारलाई सुकुमवासीहरूको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको जनाएको छ।
5: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गएको भदौ 23 र 24 गतेको घटना सम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागसहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। निवेदनमा आयोगको त्यो निर्णय संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।
6: सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका छन्। आज तिरहुतिया गछीबाट शुरू भएको मार्चमा 35 जिल्लाका 400 भन्दा बढ़ी पीड़ित सहभागी रहेका छन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार फर्जी लिखत खारेजी, मिटर ब्याज विरूद्ध विशेष ऐन, न्यायाधिकरण गठन र पीड़ितको सम्पत्ति फिर्ताको माग गरेका छन्। मार्च बढ़ीमा 15 दिनमा काठमाण्डु आइपुग्ने र सुनवाई नभई देशव्यापी आन्दोलन थालिने उहाँको भनाई छ। यसअघि मिटर ब्याज पीड़ितले दुई पटक पैदल मार्च गरिसकेका छन्। सरकारले यसअघि तीनवटा आयोग र एउटा कार्यदल बनाए पनि मिटर ब्याज पीड़ितको समस्या उस्तै छ। पछिल्लो पटक 2080 सालको फागुनमा सरकार र मिटर ब्याज पीड़ित बीच चार मुद्दे सहमति भएको थियो। मिटर ब्याज पीड़ितसँग तत्कालीन उपप्रधान तथा गृहमन्त्री र पी रामी छानेको उपस्थितिमा सरकारी वार्ता टोली र पीड़ितका प्रतिनिधिले चार मुद्दे सहमति गरेका थिए, तर कार्यान्वयन नभएको पीड़ितको भनाई छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा श्रम गर्न विदेशमा जानेहरूको लगानी र आमदानी बीचको सन्तुलन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं।

0: संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट रापरपा बाहेक सबै विपक्षी दल बाहिरिए स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई गएको जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर सभामुखलाई प्राप्त विशेष अधिकारको तत्काल प्रयोग गर्ने सुझाव वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई नहटाउन सरकारले मानव अधिकार आयोगको निर्देशन लगाएका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारको सम्बन्धमा निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड़ दिनुभयो। छलफलमा नेपाल निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, थप म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए।
0: चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2017 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको 78% खर्च गरेको छ, तर विकासीय बजेट भनिने पूँजीगत तर्फको खर्च भने 40% मात्रै छ। आज भुक्तानीको चाप निकै रहेकाले भरे राति 12 बजेसम्म थप बढ़ने अनुमान छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको थियो। आज अन्तिम दिन भएकाले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गत कार्यहरूमा भुक्तानी प्रक्रिया टुंग्याउने व्यस्तता देखिएको छ।
1: शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.67 अंकले घटेर 2101.92 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घट्यो। हिजो 4,82,00,00,000 कारोबार भएकोमा आज 4,61,00,00,000 रूपियाँको शेयर किनबेच भएको छ।
0: वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको एउटा सरकारी सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा तयार पारेको यो आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 यस्तो देखाएको हो। नेपालमा यस्तो सर्वेक्षण पहिलो पटक भएको हो। सबैभन्दा बढ़ी मलेसिया गएका कामदारको आमदानी औसतमा 57,696 रूपियाँ देखिएको छ भने सबैभन्दा कम भारतमा जानेको आमदानी औसत 26,083 रूपियाँ छ। पुरूष र महिला कामदारको आमदानीमा पनि ठूलो अन्तर देखिएको छ। यस्तै श्रमका लागि विदेश जाँदा लागेको खर्च उठाउन कामदारले औसत 3 महिनाभन्दा बढ़ीको तलब खर्चनु पर्ने अवस्था पनि सर्वेक्षणले देखाएको छ। यो सर्वेक्षण कसरी गरिएको हो भनेर साथी महेश केवालीले राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधरलाई सोध्नु भएको छ।
2: नेपालीहरू विदेशमा जाने बेलामा भएका विभिन्न खर्चहरू, भिसा शुल्क तिर्नु पर्यो, तपाईँको पासपोर्ट बनाउनु पर्यो, विभिन्न यो 54 क्राइटेरिया छन् यसमा खर्च हुने, त्यो खर्चहरू जोडेर पहिलो महिनामा उसले पाउने सुविधाहरू, तलब मात्र नभएर उसको त्यहाँ अब एजेन्सीले उसलाई अब विभिन्न ओभर टाइम दिया हुन्छन्, खानाको सुविधा दियो होला, अनि पासको सुविधा थियो, यी सबैलाई जोडेर हामीले आमदानी निकाल्छौँ। त्यो आमदानीले खर्च भएकोलाई डिभाइड गरेपछि अनि त्यसमा महिना कति महिनामा लाग्यो भने यसको मेथड भनेको यो घर परिवार सर्वेक्षण गर्ने हो। तथ्याङ्क विधिबाट हामीले निकालेको यस ग्रामीण र शहरी क्षेत्र गरेर हामीले यसमा 3,742 जनाको हामीले यो घर परिवार समेटेर हामीले निकालेको छौँ।
3: 54,403 रुपियाँ भनेको चाहिँ कामदारहरूको औसत आमदानी हो कि
2: आमदानी? अब त्यो आमदानी मासिक आमदानी 54,403 रुपियाँ थियो औसत आमदानीमा महिनामा। नेपालीहरू विदेशमा गएर काम गर्ने बेला लागेका खर्चको अनुपात अनुपातमा पहिलो आमदानीमा कति हुन्छ त्यसको अनुपात मेरो 1,00,000 रुपियाँ खर्च भयो, मैले यसो जाने बेलामा सम्पूर्ण पैसाहरू पहिलो मैले 50,000 कमायो, अब म त्यो 1,50,000

0: मलाई मणिचयमा मैले 3 महिना काम गर्नुपर्छ, 4 महिनाबाट मात्र तपाईँ आमदानी फाइदा हुने भयो।
1: पहिलो मासिक आमदानी भनेर बुझ्नु पर्यो, समग्र औसत होइन, यसको अर्थ चाहिँ समय अनुसार पछि बढ्दै पनि जान सक्छ।
0: यसमा हामीले के गरेको छ भने यदि विदेशमा गएको 5 वर्षभित्र फर्किएको आएको व्यक्तिसम्म मात्रै सोधेको छ, तपाईँ 1-2 वर्ष काम गरेर फर्क्यो अथवा 3 वर्ष काम गरेर फर्क्यो होइन, यसरी बुझ्नुपर्छ यसमा हामीले।
1: अनि यो हाम्रो मलेसियामा सबैभन्दा बढी र भारतमा चाहिँ सबैभन्दा कम आमदानी देखियो, यो भिन्नताको कारण चाहिँ के होला?
0: यदि तपाईँ इन्डियामा जाने बेला तपाईँले जम्मा 16,000 रुपियाँ मात्रै खर्च गरेर तपाईँ गाउँको आमदानी खर्च गरेर आएपछि थोरै दिन्छ भनेको, त्यहाँ 3 महिना 4 महिना पनि तपाईँको पैसा 16,000 त एकैचोटि उठिन्छ। मलेसियामा सबैभन्दा उच्च औसत आमदानी भनेको हाम्रो यो खर्च गरे आएको 57,693 रहेको छ भनेको मतलब यदि त्यहाँ आमदानी भएको छन् तर आमदानी अनुसार उहाँले खर्च कति गरेको छ त्यसको रेसियो हेर्नुपर्छ।
1: महिलाको र पुरुषको अघि तपाईँले अलिकति जोड्नु त भएको थियो, अन्तर चाहिँ देखियो नि जुन
0: देखेको मल्यमा हाम्रो कस्तो लिङ्गको भन्दा लागत कस्तो भएको छ भने पुरुषहरूको औसतमा हाम्रो 1,76,000 रुपियाँ पर्छ लागत खर्चमा, महिलाहरूले अलिकति बढी पैसा खर्च गर्नुपर्ने भयो, 2,19,000 जति खर्च हुन भएको छ। पुरुषले 4.5 महिनामा त्यो आफ्नो रिकभर गरेर आमदानी खर्च गर्न सक्छन् आरसीआईको भर्नमा, महिलाले अलिकति झनै राम्रो गरेछ, महिला 3.2 गर्दा पुग्छ।
1: प्रतिवेदनको नतिजाले चाहिँ विशेष गरी सरकारको वैदेशिक रोजगार नीति वा भर्ना प्रक्रिया भनौँ यो के परिवर्तन ल्याउन सक्छ यसमा?
0: विदेशमा दिएका पोलिसीहरू श्रम सम्झौताहरूमा जति भनेको त्यति तलब दिया छ कि छैनन्, 3-4 महिना भन्दा बढी समय लगाएर आफ्नो खर्चको रिकभर गरिन्छ भने वैदेशिक नीतिमा पोलिसीमा चेन्ज गर्नु पर्यो। यसमा हामीले दिनुपर्ने कुरा उसलाई विभिन्न सुविधाहरू जस्तै ट्रेनिङ हो यस्ता यस्तो कुराहरूमा पनि निशुल्क दिनुपर्ने अथवा राज्यले दिने बेलामा एक तलब दिने भन्छन् तर रोजगारदाताहरूले नदिन सक्छ, त्यसमा हामीले परिवर्तन गर्छौँ भनेर श्रम नीतिमा नै अब यसमा कसरी कार्यान्वयन गर्ने भने चाहिँ यो तथ्याङ्गले अनुगमन गर्नुपर्ने देख्छन् मूल्याङ्कन गर्न देख्न सक्छ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधर। फेरि पनि खबरकै सिलसिला, काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवाले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते हुनुभएको छ। प्रहरीका अनुसार आज दिउँसो 2:15 राहदानी विभागको 3 नम्बर गेट अगाडि मुगु सोरू गाउँपालिका एक घर भई अहिले भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल सर्केर शरीरमा आगो लगाउनु भएको हो। राइड सियरिङको काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि विवाद समेत भएको पाइएको छ। पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाण्डौ जिल्ला प्रहरी परिसरले जनाएको छ। शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको हो। उहाँ वैदेशिक रोजगारीमा दुवै जाने प्रक्रियामा रहेको पनि पाइएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

Check bonus pal. I to papierna iść भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजय कुमार पाण्डेय सहित तीनजना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुबाट मुद्दा दायर गरेको आयोगले जनाएको छ। आयोगका अनुसार पाण्डेय सहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका दशका महेन्द्र राउत कुर्मी विरूद्ध जनै 1,91,520 रूपियाँ मागदावी सहित मुद्दा दायर गरिएको हो। नगरपालिकाका कर्मचारीले कागजात सच्चाई, अपाङ्गताको परिचय पत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत जनाएको छ।
0: नेपालका बाल सुधार गृहहरूमा बाल बालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको पाइएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले यस्तो निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिलाई बुझाएको हो। प्रतिवेदन बुझाउँदै उपसमिति संयोजक निनु कुमारी कर्णले बाल सुधार गृहहरू बाल बालिकाको सुधार केन्द्र भन्दा पनि दण्ड दिने ठाउँ जस्तो अवस्थामा रहेको बताउनुभयो। उहाँले बाल सुधार गृहहरूमा दक्ष जनशक्तिको अभाव, अपर्याप्त बजेट, स्पष्ट नीतिगत तथा कानूनी व्यवस्था नहुनु, मुद्दा किनारामा हुने ढिलाई तथा कानूनी सहायतामा सीमित पहुँच हुनु प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दावी गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढ़ेको बताउनु आरोप लगाउनुभयो। उहाँले कर बढ़ाएकोमा पनि र ऋण लिएको पनि विरोध नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो। राजस्वले मात्रै देश चलाउन मुस्किल हुने भएकाले ऋण लिनै पर्ने बाध्यता रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाइ छ। यसैबीच राष्ट्र ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बोल्दै उहाँले कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको अवलम्बन, कृषि अनुसन्धान, शिक्षा तथा प्रसार प्रणाली सुदृढीकरण, यान्त्रिकरण, प्रशोधन, बजारीकरण, गुण नियन्त्रण र वातावरण मैत्री कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो।
1: विभिन्न कारणले 12 वर्षदेखि रोकिएको ढल्केवर हेटौडा 400 केवी प्रसारणलाई निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार लामो समयदेखि वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटान सम्बन्धी निर्णय नहुँदा आयोजनाको काम रोकिएको थियो।
0: आज दिउँसो काठमाण्डु उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 3 घण्टामा काठमाण्डुको कपनमा सबैभन्दा धेरै झण्डै 40 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै भक्तपुरको चाङु नारायण, ललितपुरको खुम्बलटार, गोदावरी लगायतका क्षेत्रमा पनि पानी परेको छ। काठमाण्डु उपत्यका बाहिर सबैसो प्रदेशमा विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागको धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यम स्तरको वर्षाको सम्भावना छ। मध्य सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएफपीले जनाएको छ। दुई देशबीच आणविक सहकार्य सम्बन्धी सहमति भएको, झण्डै 12 वर्षपछि युरेनियम बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजसँगको छलफलमा भारतीय प्रधानमन्त्री मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदा वर्ष क्षेत्रहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ। सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई जीवाश्म रहित इन्धनको क्षमता बढ़ाउने अस्ट्रेलियन प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभयो। अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झण्डै 28% रहेको छ। यो सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यलाई गति दिने खबरमा उल्लेख छ। दुई देशले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण उद्देश्यका लागि दीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन्। सम्झौता अनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईद्वारा स्थापित सुरक्षा अन्तर्गत हुनुपर्नेछ।
0: अमेरिकी सेनाले इरानमा नयाँ चरणको आक्रमण गरेको छ। इरानी सरकारी संचार माध्यमका अनुसार सिरिक तथा बन्दर अब्बास जस्ता होर्मुज जलमार्गमा रहेका बन्दरगाह शहरहरू सहित देशको दक्षिणी भागमा विस्फोटका घटना भएका छन्। अमेरिकी सेनाले लगातार दोस्रो रात इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यसैगरी अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्य पूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। ले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातीदेखि क्वार्टर फाइनलको खेल शुरू हुँदैछ। पहिलो क्वार्टर फाइनलमा राति पाउने 2 उपाधिको दावेदार मानिएको फ्रान्स र मोरक्कोले खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1 र मोरक्कोले क्यानाडालाई 3 हराउँदै अन्तिम 8 पुगेको हो। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2 हराएको थियो। यस्तै समग्रमा यी दुई टोलीबीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। त्यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति पाउने 1 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 3 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 7 साबिक विजेता।
2: अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98425541041।

राष्ट्रिय सेवा दल गठन सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश। युवा विद्यार्थीलाई नेपाली सेनाले तालिम दिएर परिचालन गर्न सकिने व्यवस्था प्रस्ताव। सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानका आधारभूत विषयमा सम्झौता हुन नसक्ने कंग्रेसको अडान। भारतको आणविक ऊर्जा क्षेत्रमा प्रयोगका लागि अस्ट्रेलियाली युरेनियम निर्यात गर्न दुई देशबीच सम्झौता। र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को बीच प्रतिस्पर्धा हुँदै

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी

0: हजुर, अब चाँदीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चाँदीमा घर कर्जा, चाँदीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: सरकारले युवा विद्यार्थीलाई तालिम दिएर राष्ट्रिय सेवा दल गठनका लागि कानून बनाउने प्रक्रिया अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक प्रस्तुत गरेकी हुन्। विधेयकमा नेपाली सेनाली युवा विद्यार्थीलाई तालिम दिने व्यवस्था राखिएको छ। त्यस्तै विशेष परिस्थिति तथा युद्ध वा आन्तरिक द्वन्दको समयमा जुनसुकै नेपाली नागरिकलाई सेवा दलको तालिम गराउन सकिने व्यवस्था गरिएको छ। विधेयक पेश गर्दै मन्त्री गौतमले राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गरेको र नयाँ ऐन तर्जुमा गर्न लागि जानकारी दिइन्।
2: धारा 51 खण्ड क, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिको क्रम संख्या 6 राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख गरिएको छ। विद्यमान राष्ट्रिय सेवा दल ऐन 2027 संशोधनबाट मात्र माथि उल्लेखित व्यवस्था सम्बोधन गर्न र ऐनलाई समय सापेक्ष बनाई कार्यान्वयन गर्न सहज नहुने भएकाले यो ऐनलाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्न आवश्यक परेको छ।
1: विद्यार्थीलाई अनुशासित, इमान्दार, स्वाभिमानी बनाउँदै राष्ट्रप्रेम, जनताप्रति सेवाभाव तथा राष्ट्रिय एकताको भावना जागृत गराउन र नेतृत्व क्षमताको विकास गराउने सेवा दलको उद्देश्य रहने विधेयकमा उल्लेख छ। त्यसबारे मन्त्री गौतमले भनिन्,
2: विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त भएका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न आवश्यक परेकोले प्रस्तुत विधेयक संघीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु।
1: विधेयकमा नेपाली सेना, अन्य सुरक्षा निकाय, नेपाल सरकारका विभिन्न सेवाका लागि राष्ट्रिय भावनासहितको मानव स्रोत तयार पार्ने लक्ष्य राखिएको उल्लेख छ। विक्रम सम्बत 2027 बनाइएको राष्ट्रिय सेवा दल ऐनलाई प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याएको हो। राष्ट्रिय सेवा दलको तालिम सेनाका अधिकारीहरूले दिने विधेयकमा उल्लेख छ। सेवा दलको महानिर्देशक प्रधान सेनापतिको सिफारिशमा अवकाशप्राप्त उपरथी मध्येबाट सरकारले नियुक्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। सेवा दलको तालिमका लागि आवश्यक पर्ने प्रशिक्षक नेपाली सेनाले बहालवाला सैनिकबाट खटाउने व्यवस्था प्रस्ताव गरिएको छ। प्रधानमन्त्री सेवा दलको प्रमुख संरक्षक र रक्षा मन्त्री संरक्षक रहने व्यवस्था समेत राखिएको छ।
3: नेपाली कंग्रेसका सभापति गगन थापाले मुलुकमा अर्को द्वन्द सृजना हुने गरी संविधानका आधारभूत विषयमा संशोधन हुन नसक्ने बताएका छन्। संघीय प्रणालीमा सुधारका लागि आफूहरू तयार रहे पनि सनकको भरमा कुनै विषय हटाउने गरी संशोधन हुन नसक्ने थापाको भनाई छ। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने,
4: हाम्रो संघीयताको जुन प्रबन्ध गरिएको छ यसमा ठूलो परिमार्जन चाहिएको छ। संघ रहन्छ, प्रदेश रहन्छ, स्थानीय सरकार रहन्छ। संघको पनि पार्लियामेन्टको साइज घटाउने, क्याबिनेटको साइज घटाउने, प्रदेशको घटाउने, क्याबिनेटको साइज घटाउने, प्रतित्व बढाउने, स्थानीय सरकारको सबै कुराहरूमा नेपाली कंग्रेस पार्टी छलफल गर्नुपर्छ र आवश्यकता अनुसार संशोधन गर्नुपर्छ भन्ने ठान्छ र हामीहरू गर्छौं। यसको हामी अग्रसरता लिन्छौं। तर हामी एकजना कसैले यो हटाइदिउ, एकजना कसैले यो हटाइदिउ भन्ने अनावश्यक पोलिटिकल एडभेन्चरिजममा नेपाल लगेर नेपाललाई अनावश्यक द्वन्दमा फसाउनु हुँदैन भन्ने हाम्रो कुरा हो।
3: सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै सभापति थापाले आपत्ति जनाएका छन्। कंग्रेसले संविधानको आधारभूत विषयमा सम्झौता नगर्ने उनले बताए।
4: पार्टीको विधान र केन्द्रीय कार्य समितिको निर्णयबाट स्पष्ट पारिसकेको छ। संविधानको आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिक विशेषता, समानुपातिक समावेशी प्रतित्व लगायतको विषयमा नेपाली कंग्रेस पार्टीले कुनै पनि सम्झौता गर्दैन। यो कुरा हामीले आफ्नो प्रतिज्ञा पत्रमा, हाम्रो विधानमा सबै ठाउँमा स्पष्ट बनाइसकेका छौं।
3: यसैबीच सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट प्रतिपक्षी दल एमाले पनि बाहिरिएको छ। एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेख्दै आफ्नो पार्टी त्यसबाट बाहिरिएको जानकारी दिएका छन्। संविधान संशोधनका विषयमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको तथा संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाई छ। यसअघि नेपाली कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। कंग्रेसले भने कार्यदलमा प्रतिनिधि पठाएको थिएन।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। देशमा संचालित दुईवटै दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। सरकारी स्वामित्वको नेपाल टेलिकमले आगामी आर्थिक वर्ष 2083-84 भित्र देशैभरबाट सो सेवा हटाउने लक्ष्य लिएको छ। त्यस्तै निजी क्षेत्रको एनसेलले गत असार 22 पाँच प्रदेशका 13 जिल्लाका विभिन्न स्थानका 220 3G साइट सटडाउन गरिसकेको छ। दुवै कम्पनीले पुराना ग्राहकलाई नयाँ प्रविधिको 4G सेवामा आउन आग्रह गरिरहेका छन्। कान्तिपुर कर्मी सदना बरालले तयार पारेको प्रसंग अबको कान्तिपुर सविस्तारमा।
5: देशमा संचालित दुईवटै दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। निजी क्षेत्रको एनसेलले 22 असारदेखि पाँच प्रदेशका 13 जिल्लाका विभिन्न ठाउँमा 220 3G साइट सटडाउन गरेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि आगामी आर्थिक वर्षभित्र देशभरबाटै यो सेवा हटाउने लक्ष्य राखेको छ। दुवै कम्पनीले पुराना ग्राहकलाई नयाँ प्रविधिको 4G सेवामा आउन आग्रह गरिरहेका छन्। नियामक नेपाल दूरसंचार प्राधिकरणको जेठ 2083 सम्मको थ्याङ्क अनुसार मोबाइल ब्रोडब्याण्डमा 3G हिस्सा 2.60% छ। कुल प्रयोगकर्ता संख्या 7,58,157 रहेकामा नेपाल टेलिकमको सिमबाट 3G चलाउने 6,66,000 र एनसेलबाट 3G चलाउने 92,119 छन्। यसको तुलनामा 4G को पहुँच 92.10% पुगिसकेको छ। तथ्याङ्क अनुसार गत चैतमा नेपालभर 7,73,224 3G प्रयोगकर्ता थिए। जेठ मसान्तसम्म आइपुग्दा यो संख्या घटेर 7,00,000 झरेको हो। देशभर कम्पनीका करिब 2,960 3G साइट सञ्चालनमा रहेको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए। यी सबै साइटलाई आगामी आर्थिक वर्ष 2083-84 भित्र क्रमिक रूपमा सटडाउन गर्ने योजना रहेको उनको भनाइ छ। उनले भने हामीले हाल चितवनमा परीक्षणका रूपमा 3G बन्द गर्ने प्रक्रिया अघि बढ़ाएका छौं। देशका विभिन्न ठाउँमा गरी करिब 40 साइट यसअघि नै बन्द भइसकेका छन्। 3G सटडाउन सम्बन्धी कार्यका लागि व्यवस्थापन समिति बनाएका छौ। एनसेलका 1,41,00,000 सक्रिय ग्राहक मध्ये अब 0.7% मात्र 3G बाँकी रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार देशभर 86% ग्राहकमा 4G चल्ने मोबाइल सेटको पहुँच पुगिसकेको छ। तर अझै पनि करिब 5,50,000 ग्राहकले 4G मोबाइल भएर पनि सिम परिवर्तन गरेका छैनन्। यस्ता ग्राहकलाई लक्षित गरी कम्पनीहरूले निशुल्क यू सिम वा ई सिम उपलब्ध गराइरहेका छन्। एनसेलकी नेटवर्क हेड लेना केसरी कंसकारले भनिन्, नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने हाम्रो प्रतिबद्धता अनुरूप हामीले 3G बन्द गर्दै गइरहेका हौं। हाम्रो योजना अनुसार अगाडि बढ़न सक्यौं भने सन् 2027 पहिलो त्रैमासिक भित्र 3G सेवा पूर्ण रूपमा बन्द गर्न सक्षम हुनेछौ। 3G बन्द भए पनि ग्राहकहरूले 2G का साथै नयाँ 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवाको उपयोग गर्न सक्नुहुनेछ। देशका 95% जनसंख्यामा 4G विस्तार गरिसकेको उनको भनाइ छ। 3G बन्द गरेपछि खाली हुने 2100 MHz ब्याण्डका फ्रिक्वेन्सीलाई कम्पनीहरूले 4G वा 5G विस्तारमा प्रयोग गर्ने तयारी गरेको बताएका छन्। ग्राहकलाई डेटा सेवामा अवरोध नहुने गरी व्यवस्थापन मिलाइने प्रवक्ता लामिछानेले बताए। ग्राहकले आफ्नो सिम 4G हो वा होइन भन्ने थाहा पाउन *## डायल गर्न सक्छन्। सिम परिवर्तनपछि उच्च गुणस्तरको भोइस कल र द्रुत गतिको इन्टरनेट चल्ने कम्पनीहरूको दावी छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पुराना प्रविधि हटाएर नयाँमा जाने लहर चलेको देखिन्छ। अमेरिका र स्विजरल्याण्डले सन् 2026 शुरूआतमै 3G र 2G पूर्ण रूपमा बन्द गरिसकेका छन्। जर्मनीका प्रमुख अपरेटरहरूले सन् 2021 3G सेवा बन्द गरेका थिए। युरोपेली देशहरूमा अहिले खाली भएका फ्रिक्वेन्सीलाई 5G विस्तारका लागि प्राथमिकता दिइएको छ। युरोपको आपतकालीन नम्बर संघ ईईएनएले भने नयाँ प्रविधिमा जाँदा आपतकालीन नम्बरमा फोन नलाग्ने समस्या आउन सक्ने चेतावनी दिएको छ। ईईएनएले भनेको छ 4G र 5G नेटवर्कमा मात्रै जाने प्रक्रियाले आईपीमा आधारित मोबाइल नेटवर्कहरूमा आपतकालीन कल कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयमा कमजोरी देखिन्छ। कल नलाग्ने, कलको गुणस्तर घट्ने र लोकेशन डेटा भरपर्दो नहुने जस्ता समस्या नेटवर्कमा प्रत्यक्ष देखिन थालेका छन्। अत्यावश्यक समयमा मानिसहरू संचारविहीन हुने जोखिम आउनु हुँदैन। 3G सटडाउनका विषयमा अस्ट्रेलियाको अनुभवलाई त केस स्टडीकै रूपमा लिने गरिएको छ। 4G र 5G का लागि स्पेक्ट्रम खाली गर्न सन् 2024 अस्ट्रेलियाका 3 सेवा प्रदायकले 3G सेवा बन्द गरेका थिए। 3G बन्द हुनसाथ आपतकालीन नम्बरहरूमा फोन नलाग्ने समस्या आयो। कतिपय डिभाइसले 4G डेटा सपोर्ट गरे पनि फोन कल र आपतकालीन नम्बरमा फोन गर्दा ती डिभाइसले स्वत 3G नेटवर्क खोज्दा फोन नलाग्ने समस्या भयो। फोन सम्पर्क हुन नसक्दा 3 व्यक्तिको मृत्यु नै भएको खबर बाहिरिएपछि अस्ट्रेलिया सरकार र नियामकले हस्तक्षेप गरेका थिए। स्थानीय संचार माध्यम इण्डिपेण्डेण्ट अस्ट्रेलियाका अनुसार नियामक अस्ट्रेलियन कम्युनिकेशन एण्ड मीडिया अथोरिटीले आपतकालीन नम्बरमा फोन नलागेर ज्यान जाने जोखिम कम गर्न भन्दै भोल्टी प्रविधि सपोर्ट नगर्ने फोनलाई नेटवर्कबाटै डिस्कनेक्ट गर्नुपर्ने प्रावधान लागू गरेको थियो। त्यो बेला टेलस्ट्रा, अप्टस, भोडाफोन जस्ता स्थानीय टेलिकम कम्पनीले वृद्धवृद्धा, अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न कैयौं ग्राहकलाई 4G र 5G चल्ने मोबाइल ह्याण्डसेट निशुल्क वितरण गरेका थिए। सन् 2025 को शुरूआतदेखि अस्ट्रेलियामा 3G नेटवर्क उपलब्ध छैन। 70% मोबाइल प्रयोगकर्ता 4G र 5G स्थानान्तरण भइसकेका छन्। नेपालमा पनि यस्ता प्राविधिक जटिलता आउन नदिन कम्पनीहरूले सिम र सेट दुवै अपग्रेड गर्नुपर्नेमा जोड़ दिएका छन्। लामिछानेले भने 3G 4G जाँदा कतिपय ग्राहकले आफ्नो मोबाइल सेट नै परिवर्तन गर्नुपर्ने अवस्था पनि हुन सक्छ। त्यसैले हामीले उहाँहरूलाई यसबारे शिक्षित गराउँदै आएका छौं। 3G 4G ग्राहकहरूलाई कसरी सुरक्षित रूपमा लैजाने भन्ने सम्बन्धमा हाम्रो एउटा समिति बनेको छ सोही समितिको सिफारिशका आधारमा हामी आगामी प्रक्रियाहरू अघि बढाउँछौ।
6: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश सच्याउन माग गर्दै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निवेदन दिएका छन्। गत भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा आयोगले गरेको निर्णय संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मानव अधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने ओलीको भनाई छ। आयोगको निर्णय पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको उनको दावी छ। आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर ओलीका तर्फबाट एमाले केन्द्रीय सदस्य महेश बरतौलाले निवेदन दिएका हुन्। आयोग समक्ष माग गरिएका कागजात तथा प्रतिवेदनका प्रतिलिपि पूर्ण उपलब्ध नगराएको निवेदनमा उल्लेख छ।
2: नेपाल चीन सीमा क्षेत्र बझाङको उरै भन्ज्याङमा नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको छ। वन्यजन्तुको अखेटो पहार, जड़ीबुटी तस्कर तथा सीमामा हुने गतिविधिको निगरानीसँगै टोलीले स्थानीयसँग छलफल, जनचेतनामूलक कार्यक्रम र राहत सामग्री वितरण गरेको छ। अनुगमनका क्रममा स्थानीयले चीनतर्फबाट परम्परागत तीर्थयात्रा र चरी चरणमा लगाइएको रोगका कारण 7 वर्षदेखि कुलपूजा प्रभावित भएको गुनासो गरेका छन्। सहकर्मी वसन्त प्रताप सिंहको एक सामग्री।
1: सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बझाङको उरै भन्ज्याङमा रहेको नेपाल र चीनको सीमा क्षेत्रमा अनुगमन गरेको छ। वन्य जन्तुका अखेटो पहाड़ र जड़ीबुटी तस्करी हुने यो नाकामा नियमित अनुगमनको लागि सुरक्षाकर्मी पुगेका हुन्। बझाङ स्थित शमशेर दल गोल्मका सेनानी निर्मल कुमार खड्गाको नेतृत्वमा नेपाली सेनाका 20 जना र सशस्त्र प्रहरी बझाङका प्रमुख डीएसपी उज्जवल लामिझानेको नेतृत्वमा सशस्त्र प्रहरी बलका 9 जना गरी 19 जना को टोलीले सीमा क्षेत्र तथा जड़ीबुटी संकलन क्षेत्रको अनुगमन गरेको हो। सीमा क्षेत्रमा हुने अवांछित गतिविधिहरू तथा सीमाको नियमित अनुगमनका लागि सुरक्षा अधिकारीहरू उरै पुगेको डीएसपी लामिछानेले बताए। 8 दिन पैदल यात्रा गरेर सो टोली समुद्र सतहदेखि 5,220 मिटरको उचाइमा रहेको नेपाल चीन सीमा पिलर नम्बर 2 पुगेको थियो। यस क्रममा सुरक्षाकर्मीको टोलीले बाटोमा पर्ने साईपाल गाउँपालिकाका विभिन्न गाउँका स्थानीयसँग अन्तर्क्रिया र छलफल समेत गरेको लामिछानेले बताए। टोलीले साईपाल गाउँपालिका 4 स्थित धुली माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लागू औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो। अनुगमनमा जाने क्रममा उत्तरी क्षेत्रको अन्तिम गाउँ धुलीका स्थानीय बासिन्दालाई खाद्यान्न, औषधि र अक्सिजन क्यान वितरण गरिएको, नेपाल चीन सीमा नजिक कालंगामा बस्ने गोठालालाई खाद्यान्न, औषधि र अक्सिजन क्यान वितरण गरिएको तथा इगलदारका जड़ीबुटी संकलकलाई व्यक्तिगत सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गरिएको थियो। यस्तै अनुगमन टोलीले साईपाल गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी पदाधिकारी तथा सर्वसाधारण नागरिकलाई आगलागी नियन्त्रण सम्बन्धी नमूना अभ्यास पनि प्रस्तुत गरेको थियो। अनुगमनका क्रममा स्थानीय र जनप्रतिनिधिले परम्परादेखि भोट औल व्यापार र तीर्थयात्रा गर्ने उरै भन्ज्याङ नाकामा चीन सरकारले प्रवेश रोक लगाउँदा र चरीचरणमा कडाई गर्दा समस्या भइरहेको स्थानीयले गुनासो गरेको लामिछानेले बताए। लामिछानेले भने वर्षौंदेखि मानसरोवरको जल ल्याउन नपाउँदा कुल पूजाहरू पनि रोकिएको गुनासो समेत आएको छ। यो विषयमा सीमावर्ती समकक्षीहरूको बैठक गर्नका लागि पहल गर्ने प्रयास भइरहेको छ। कोरोना महामारीपछि चीनले तिब्बतको मानसरोवर तालमा प्रवेश रोक लगाउँदा बझाङका स्थानीयको कुल पूजा 7 ठप्प छ। यस्तै बर्खायाममा तिब्बत क्षेत्रका वनमा चरीचरणका लागि भेडा च्याङ्रा तथा चौरीहरू लैजाने परम्परादेखि चल्दै आएको अभ्यासमा पनि चिनिया सुरक्षाकर्मीले अवरोध गर्ने र गोठालाहरूमाथि दुर्व्यवहार गर्ने गरेका कारण पशु वस्तु लगेर तिब्बत जान पनि स्थानीयहरू असुरक्षित महसुस गर्न थालेका छन्। मानसरोवर तालको जल ल्याएर मन्दिरमा चढ़ाएपछि मात्रै पूजा सम्पन्न हुने परम्परादेखि चल्दै आएको धार्मिक कार्य रोकिएको र चरीचरणका क्रममा चिनिया पक्षबाट हुने दुर्व्यवहार लगायत अन्य विषयमा चीनको सीमावर्ती क्षेत्र अधिकारीसँग समन्वय गर्न बझाङ प्रशासनले केही वर्षदेखि प्रयास गरेको भए पनि सफल हुन सकेको छैन। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसीले भने चीन र नेपाल बीच भएका विभिन्न सम्झौताहरूमा पनि सीमावर्ती क्षेत्रका बासिन्दालाई तीर्थयात्रा, चरीचरण र परम्परागत गतिविधि गर्न दिइने कुरा उल्लेख छ। तर द्विपक्षीय छलफल हुन नसक्दा जिल्लावासीले दुःख पाइरहेका छन्। यही जुलाई महिनाभित्र पुराङ काउन्टी र बझाङका सुरक्षा अधिकारी बीच बैठक गरेर समस्या समाधान गर्नका लागि परराष्ट्र मन्त्रालय मार्फत पहल भइरहेको उनले बताए। यद्यपि चीनको ताक्लाकोटमा सीमावर्ती जिल्ला हुम्ला, बझाङ र दार्चुला जिल्लाका सुरक्षा अधिकारीको सीमा सुरक्षा सम्बन्धी बैठक चीनको पुराङ काउन्टीले प्रत्येक वर्ष आयोजना गर्ने गरेको तर अहिलेसम्म कुनै पनि बैठकमा बझाङका सुरक्षा अधिकारी उपस्थित हुन सकेका छैनन्। वन्य जन्तुका अखेटो पहाड़ जड़ीबुटी र अन्य अवैध कारोबार रोक्नका लागि सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी स्थापनाका लागि गत वर्ष नै गृह मन्त्रालयबाट स्वीकृत भइसकेको भए पनि जग्गा उपलब्ध नहुँदा स्थापना हुन सकेको छैन।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको फालो।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: Red Bull, Babal Energy.
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हलिक्स।
2: भेरी बवै डाइभर्सन बहुउद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। राष्ट्रिय गौरवको आयोजना समेत रहेको सोबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत प्रसारण लाइनमा जोड्न लागेको हो। त्यसका लागि एक दशमलव सात किलोमिटर 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। भेरी नदीको पानी डाइभर्सन गरी बवैमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित प्रसारण लाइनमा 9 टावर रहनेछ। त्यसमध्ये 3 बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी 6 निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ। प्रसारण लाइनको क्षेत्राधिकार 18 मिटर रहनेछ। प्रसारण लाइनका कारण सुर्खेतको भेरी गंगा नगरपालिका पाँच र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ। आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ।
5: दैनिक रू 197 रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको आणविक ऊर्जा क्षेत्रमा प्रयोगका लागि अस्ट्रेलियाली युरेनियम निर्यात गर्ने सम्झौता दुई देशबीच भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा दुई देशबीच सो सहमति भएको हो। यससँगै दुवै देशले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज तथा हरित हाइड्रोजन क्षेत्रमा सहकार्य गर्ने अपेक्षा गरिएको छ। भारतले सन् 2047 100 गिगावट आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ। सो लक्ष्य पूरा गर्न अस्ट्रेलियाको युरेनियम भण्डारणलाई प्रयोग गरिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच अस्ट्रेलियाले आफ्नो प्रमुख व्यापारिक साझेदार चीनमाथिको निर्भरता घटाउँदै व्यापारिक साझेदारी विविधीकरण गर्ने रणनीति बनाएको समाचारमा उल्लेख छ। सम्झौता टुंगो लगाएपछि मेलबर्नमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सम्झौताबारे जानकारी दिएका हुन्। यद्यपि युरेनियम निर्यातको परिमाण, आर्थिक मूल्य तथा आपूर्ति कहिलेबाट शुरू गर्ने भन्ने बारेमा तय भएको छैन।
2: अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
8: एलजी लाइफ्स गुड।
2: मलेसियामा हुने एसीसी अण्डर 19 महिला प्रिमियर कप क्रिकेट खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्याम्पले आज एक कार्यक्रमका बीच युवा टोलीको विदाई गरेको हो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले तयारी राम्रो भएको बताएका छन्। पर्सि शनिबारदेखि शुरू हुने प्रतियोगितामा नेपालले समूह चरणमा कतार, सिंगापुर र हङकङसँग खेल्नेछ।
7: नेपालले जापानमा हुने 20 एसियाली खेलकुदको ई स्पोर्ट्समा स्थान सुरक्षित गरेको छ। नेपाल ई स्पोर्ट्स संघ नेपालले आज विज्ञप्ति जारी गर्दै ई स्पोर्ट्समा नेपालको सहभागिता सुनिश्चित भएको जनाएको हो। एसियाली ओलम्पिक परिषद र एसियन इलेक्ट्रोनिक्स स्पोर्ट्स फेडरेशनले तय गरेको छनौट प्रक्रिया अनुसार प्रत्येक सदस्य राष्ट्रका राष्ट्रिय स्पोर्ट्स संघले आफ्ना खेलाड़ी छनौट गरेका थिए। राष्ट्रिय छनौटपछि नेपाली खेलाड़ीले आधिकारिक क्षेत्रीय छनौट प्रतियोगिता मार्फत एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरेका हुन्। नेपालबाट यी फुटबलमा माबिन दाहाल र युनेस कोजुले स्थान बनाएका छन्। अनर अफ किंग्समा सुशांत कुमार राय, स्वस्तिक महर्जन, विजय राई, सुशील तामाङ, सुयोग राज पौडेल र आशिष कुमार छनौट भएका छन्। त्यस्तै पब्जी मोबाइलमा समीर कोस्टेलो, रोहित तामाङ, सौरभ तामाङ, सोनु कार्की र दिपेश गुरूङले नेपालको प्रतिनिधित्व गर्नेछन्।
2: र फिफा विश्वकप फुटबल 2026 को पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 2:15 बोस्टनमा शुरू हुनेछ। यसैबीच फिफा विश्व वरियतामा फ्रान्स पुनः शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि फ्रान्सले अर्जेन्टिना र स्पेनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। अर्जेन्टिना दोस्रो र स्पेन तेस्रो स्थानमा छन्। विश्वकपको क्वार्टर फाइनलमा पुगेका 8 मध्ये 6 टोली विश्व वरियताको शीर्ष 10 भित्र छन्। इंग्ल्याण्ड 4 ब्राजिल 5 मोरक्को 6 पोर्चुगल सातौं, बेल्जियम आठौं, नेदरल्याण्ड्स नवौं र मोरक्को दशौं स्थानमा छ। राष्ट्रिय सेवा दल गठन सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश। युवा विद्यार्थीलाई नेपाली सेनाले तालिम दिएर परिचालन गर्न सकिने व्यवस्था प्रस्ताव। सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयारी कार्यदल बाटा एमाले पनि बाहिरियो। संविधानका आधारभूत विषयमा सम्झौता हुन नसक्ने कंग्रेसको अडान। भारतको आणविक ऊर्जा क्षेत्रमा प्रयोगका लागि अस्ट्रेलियाली युरेनियम निर्यात गर्न दुई देश बीच सम्झौता। र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को बीच प्रतिस्पर्धा हुँदै प्रसंगसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि न्यूज
9: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।
11: नमस्कार है वडाध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
18: सम्पर्क नम्बर 0295560879 र मोबाइल नम्बर 9842082776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919376375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: के दिशा, तिमी उठ्ने बेला भएन भनेको? तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165080 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।

0: सबै राम्रो सधैं हाम्रो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: संविधानविदको भनाई,
2: दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ।
1: गण्डकीमा औषधि र उद्योगका लागि गाँजा खेती गर्न बाटो खुल्यो। उखु किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने।
3: यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौ।
4: केही बर्दियाको पाठमा मात्रै बाँकी रहेको छ, त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं।
1: बाल बालिकामा क्यान्सरको जोखिम बढ़दै वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउन मानव अधिकार आयोगको निर्देशन। भदौ 24 घटनाको प्रतिवेदन सच्याउन एमालेको आग्रह।
5: पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
1: र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि 2:15 स्पेन र मोरक्को खेल्दै।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: आज एक युवाले आत्मदाहको प्रयास गर्न बाध्य हुनु कुनै एक व्यक्तिको मात्रै पीड़ा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो। यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य, न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। सन्तोष गन्धर्वबाट।
7: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख प्रतिपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
8: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन दलले बनाएको बहस पत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
9: दलहरूलाई चाहिँ त संविधानमा न्यूनमा मियादी हुन्छ बहस पनि गरिरहन्छन् संविधानको बारेमा, तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान कति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी त सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफा एकदम गरेर चाहिँ
8: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
10: हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
8: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेसकेन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले गर्दै मध्यस्थ मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
11: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो। अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै निष्कर्ष हामी पुगेका छौँ।
8: संविधान संशोधन बहसपत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहसपत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
2: एनजीको जुन चाहिँ माग थियो तीनटा कुरा सुशासन, नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो। अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ। सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। दस वर्ष भइसक्यो, दस वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
8: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
7: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ। भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो। एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
12: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुसी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले गर्दा, त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू कागजातहरू प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
7: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले कृषि उपज खरिद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासीका किसानले अझै रकम पाउन सकिरहेका छैनन्। लुम्बिनी चिनी मिलले करिब 17 करोड़, बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता तिर्न बाँकी छ। किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ। सीआईएनसँग कुरा गर्दै कैलालीका उखु किसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ। देशभरका उखु किसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
3: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौ।
7: तर सरकारले भनी अनुदान बापतको बक्यौता रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड़ रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
4: उखुको जुन अनुदानको 1,51 करोड़ हामीले अनुदान बापत दिनुपर्ने रकम गत विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तान दिन सफल भएका छौं र केही बर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ। त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौँ। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
7: राष्ट्रिय मानवाधिकार आयोगले सुकुमवासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ। बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुमवासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानकर्षण जनाएको हो। आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खुलेको छ। प्रदेश सरकार सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन स्थानीय तहको सिफारिश, जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योगसँगको सम्झौता अनिवार्य हुनुपर्नेछ। इजाजत पत्रको अवधि 5 वर्ष रहने गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति, नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछन्। पहिलो खेलमा दुई पटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 2:15 शुरू हुनेछ। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति 1:15 आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान 3:00 नर्वे र इंग्ल्याण्डको सामना गर्नेछ भने बिहान 7:00 अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनल खेल हुनेछ।
1: सन्तोष गन्धर्व। नेपालमा बाल बालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
13: विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ।
1: बाल बालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानीसँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौड़, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब नेपालमा बाल बालिकामा बढ़दो क्यान्सरको अवस्था र उपचारको प्रसंग। नेपालमा बालबालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ। हरेक वर्ष सयौं बालबालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन्। धेरै बालबालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ। बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन्? यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ।
13: अहिलेसम्म स्टडीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एकदमका साथ भनेर तथ्याङ्क चाहिँ छैन संसारमै, तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ। जस्तै अब खानपानको, रहनसहनको, प्रदूषित वातावरण, अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ, त्यतातिर गइएको छ। जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ। अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका, अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नु भएको छ, कसरी हुर्काउनु भएको छ, आमाले गर्भ अवस्थामा चाहिँ केही सेवन गर्नु भएको थियो कि थिएन, औषधिको प्रयोगहरू, अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन, त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ। तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेदेखि पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन।
16: जस्तो बालबालिकामा क्यान्सरको शुरूआती लक्षणहरू कसरी चिन्ने
13: बालबालिकामा? हुन त यो बच्चामा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ, किनकि बालबालिकामा लाग्ने क्यान्सर चाहिँ बच्चालाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन, र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बालबालिकामा लाग्दैन। त्यो भएको कारणले गर्दा बालबालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि, तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भनेर। जस्तै तारान्तर रूपमा ज्वरो आयो, ज्वरो अब डेङ्गुमा पनि आउँछ, मलेरिया लाग्दा नि आउँछ, सामान्य अरू इन्फेक्सनमा नि आउँछ, हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो, तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भन्दा, दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अपनाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा। अर्को भनेको शरीरमा गाँठाकुच्छुहरू आउने, सबै गाँठाकुटी नराम्रै किसिमको हुन्छ भन्ने छैन, एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठाकुटी चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन्, तर क्यान्सरको गाँठो हराउँदैन। त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो ढाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठाकुटीहरू छ कि छैन भन्न। अर्को भनेको बच्चाले उता दुख्नु होइन, हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन, मेरो घुँडा दुख्यो, ढाड दुख्यो, अथवा बच्चाले चाहिँ वाकवाक लाग्यो, अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा। अर्को भनेको चाहिँ बच्चाले तरन्त रूपमा बान्ता गर्ने, अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु, लडबडाउने, अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु, पेल हुनु भनेर भन्छौँ हामीले। अर्को प्लेटलेटको मात्रा कम हुन जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू, रातो छिड्काहरू आउने, यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यानाकर्षण गराउनु पर्ने हुन्छ।
16: हजुर, यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनु पर्छ नि?
13: त्यो त या त खानपान नै भन्छु म है, सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भनौँ। अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन, बर्ड फ्लूमा चिकनै खान नहुने होइन, राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि, त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ बजारबाट किनेर ल्याउँदा तपाईँको तरकारीहरू फलफुलहरू, तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेडबाट कन्टामिनेटेड बनाएर खुवायौँ भने, अथवा राम्रोसँग तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए तापनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
17: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका, त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
1: प्रदेश सभाको पौने चार वर्ष, सांसदको अनुभव र सिकाई, संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
19: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
20: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
21: हमरा दुख नै त सरकारी खेती गरी छौँ र पानी पिडला अखन त यही हाम्रो खेती हो।
18: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
20: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
18: हरेक बिहिबार बेलुका 7:30 बजे
0: र भोलिपल्ट बिहान 36 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो सांसद।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
22: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लीन प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोषी साईजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजु।
23: धन्यवाद।
22: पौने 4 वर्ष सकिसक्यो, अब 1 वर्ष अझै यहाँको बाँकी छ। कस्तो भयो अनुभव चाहिँ त्यही बाटोघाटीबाट?
23: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब शुरूआतीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्। किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के
22: त्यो
23: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
22: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
23: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या हजुर हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
22: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो
23: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
22: भनेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
23: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्केको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन, फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने, यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले चाहिँ
22: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ।
23: यसको सन्द छोरी हामीले भन्छौँ कि छोरीहरू छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यसो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ, घर पनि चाहिन्छ त्यसको उसमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालबालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि दुईवटा नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कार्यान्वयन हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बालबालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठूलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
22: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यस बारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो।
23: हजुर,
22: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो ठहर रहेछ पाउने 4 वर्षको हजुरको।
23: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ। तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन, एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ दाइ भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिको भोलिसम्म पनि यस्तै कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि अब त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले,
22: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
23: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी प्रदेशको। अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो, त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। अनि यदि संशोधनले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ, कानून हो यो होइन, जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छु हजुरले एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले।
6: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न। संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाइ छ। को बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाई छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि 2:15 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 029140084 र 98040045827।
3: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौँ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न,
3: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेव संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9813655553 र 9843318049।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295-6879 र मोबाइल नम्बर 98-420-82-776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खासगरी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
11: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: ओहो लु नमस्कार है सर।
13: ओहो लु नमस्कार है सर। नमस्कार,
12: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
13: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल, 98-615-39-444
14: र 0295-90-155।
15: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
16: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 मेगाहर्ज
1: चिन्ता
2: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
1: ठेक्का अनुसार काम नसकेर म्याथ थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो?
3: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी स्पष्ट छौँ।
1: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन। तर शुरूमा प्रमुख विश्व समाचार।
4: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबस्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबस्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोमहक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोमहक क्षेप्यास्त्र तैनाथ गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाभ्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोव क्षेत्रका गवर्नरले सीएफ आजोव क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफरीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफरी प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्यपूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटेन्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3,853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2,000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्य पूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्य पूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
5: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिना भित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
1: श्रम स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्य पूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
2: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका ती होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
1: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
2: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
1: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भए भनेर सोधेका छौं।
6: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
1: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
6: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन। होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो होइन सार्वजनिक खरिद ऐनको 2063/55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ। तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइ पाऊ, यो असार मसान्तमा सकिएको म्याप थप गराइ पाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखि पाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफारक गरौं, त्यसलाई टुङ्ग्याउ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौं।
1: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
6: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो एक महिना यो
3: तीन महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने होइन र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यो। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
1: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
3: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन। त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकमान्तर अर्थात रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर,
1: तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
3: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रूखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याप थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वस्त छौँ।
1: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
3: भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ, र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
1: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
4: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.